0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज केमे थिए वा?
7: अँ झिल्काई,
6: के पर्सनल नम्बर ब्लक लै वी?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
6: अनि बैंकरी?
7: बैंकरी?
6: अँ
7: चर चाहिँ तली लल्पर्दी
6: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेरदी अब दिएर ब्लक तयार विषय आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania?
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ झिङ्गे खोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840007787।

0: मत ल्याउन सफल भएको हो। परम्परागत राजनैतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। रासोपाका महामन्त्री भूपदीप शाहका अनुसार महाधिवेशनको उद्घाटनमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनैतिक दलका नेता लगायत पाहुनाले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने रासोपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले रासोपाको चार वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको रासोपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। रासोपाको आजदेखि शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल बाक्लिएको छ। मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्वीर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 26 मंगिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति नै हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धौल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मंगिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजसम्म 7 प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ़ रासोपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाड़ा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो भाड़ाको दर र अन्य महसूल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढ़ेको भाड़ादर अनुसार झण्डै 85 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काटे, उहाँले भन्नुभयो। अहिले बक्यौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा असूल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाड़ा 700% सम्मले वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै पाँच वर्षसम्म कायम हुँदा बकेउता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुंगिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाड़ा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न शुरू गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोड़िएको छैन। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरनमा शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ. हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
1: हिमस्टार फर अ कम्प्लिट होम.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले राजसोपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझा 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ. नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ़दै गएपछि सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड़ दिन लागेको हो. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढ़ी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक सांकेतिकरण, अर्गानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो. बढ़ी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ. कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ. आजको कारोबार दैनिकमा खबर छ.
2: अहिले आँप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो. राता, पहेला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ. गर्मी अत्यधिक हुने र यसबेला पाइने मौसमी फलफूल रसिला हुने भएकोले खपत धेरै हुन्छ. कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्. तर मौसमी फलफूल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्. साथी महेश गेवालीले मौसमी फलफूलका फाइदा र कसरी खाने भनेर पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नुभएको छ.
4: फलफूल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफूल खानु पर्यो. पोषक तत्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ नि उचित मात्रामा पाउँछन्. तर यदि बेमौसमी फलफूल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग भए हुन सक्छ र त्यसको न्युट्रियन्ट्सहरू, जुन पोषक तत्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनौँ. त्यही भएर पोषक तत्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफूलहरू चाहिँ खानुपर्छ. यो समयमा पाउने फलफूल भनेको हाम्रो आँप र केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्याधिक रूपमा बजारमा पाइरहेको फलफूलहरू भयो. यी सबै फलफूलहरूमा चाहिँ भिटामिन ए, स्पेसली आँपमा चाहिँ भिटामिन ए, अरू फलफूलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ. भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट तागत दिन्छ, भनौँ न, एउटा मजबुती दिन्छ. र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरैले हुने समय हो. त्यही भएर हामीले सिजनल फलफूल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ.
2: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
4: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेऱ्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न, 3 मात्राको फलफूल चाहिँ डेली सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन. हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनले चाहिँ फेरि दिनको एक सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको एक मात्रा फलफूल चाहिँ खानु भनिन्छ. लगभग 1-2 अब यसलाई मर्ज गर्दा चाहिँ 1-2 ठिक्क मध्यम खालको फलफूल, विभिन्न प्रकारको जुन पनि हुन सक्छ, 1-2 फलफूल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ. स्याउको कुरा गर्ने, एक मध्यम स्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ. आँपको पनि अब विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ कि. अब सामान्य मान्छे छ भने त उसलाई 200-250 ग्रामको 2 फलफूल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनु पर्छ. त्यस्तो मान्छेहरूलाई चाहिँ आँपको एउटा सर्भिङ भनेको उसले कन्ट्रोल छ भने अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले. त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ.
2: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने
5: ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
4: हजुर, र सबै फलफुल समावेश गर्न सके राम्रो, मधुमेह छ भनेर फलफुल नै बार्नु पर्छ भनेर चाहिँ छैन, कुनै पनि रिकमेन्डेसन त्यस्तो छैन।
5: बजारमा जति पनि बेच्न राखिएका फलफुल हुन्छन् अनि त्यो फलफुलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफुलहरूमा र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
4: विषादीको जोखिम त सबै नै मौसममा प्राय बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै सरसफाईको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफुलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाई पनि राम्रो नहुन सक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भन्दा जुनसुकै फलफुल होस् जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सकियो र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो, त्यसलाई राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढी मात्रामा लाभ दिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो। प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो। आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्ने हुन्छ। विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ। तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमा सरकारले दार्चुलाको उत्तरी टिंकर नाकासम्म जोड्ने खलंगा टिंकर सड़कलाई विशेष प्राथमिकता दिएको दावी गरे पनि 12,99,00,000 रूपियाँ मात्रै विनियोजन गरेको छ। महाकाली करिडोर अन्तर्गत पर्ने तुषार पानी कोठेधार टिंकर सड़क खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सरकारले 2077 यो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ। भाषणमा प्राथमिकता दिने र विनियोजनमा कन्जुस्याई गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्। ब्यास गाउँपालिकाका स्थानीय हरकसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले टिंकर सड़कको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन। बजेट वितरण विवरण सार्वजनिक हुँदा यो सड़कका लागि 12,99,00,000 रूपियाँ पुँजीगत र 36,00,000 रूपियाँ चालू खर्च विनियोजन भएको पाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30-35 करोड़ बजेटको अपेक्षा गरेका थिए। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुषारपानी टिंकर भन्ज्याङसम्मको 79 किलोमिटर सड़क निर्माणको जिम्मा सेनालाई दिएको थियो। सेनाले 10 वर्षभित्र ट्र्याक खोल्ने र स्तरोन्नति सकेर सड़क विभागलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो तर बजेट र स्रोत साधनको अभावका कारण अहिलेसम्म झण्डै 17.5 किलोमिटर मात्रै ट्र्याक खुलेको छ भने केही खण्डमा स्तरोन्नति भएको छ। नेपाली सेनाका अनुसार कुल आयोजनाको प्रगति 22.15% मात्रै पुगेको छ। टिंकर नाकासम्म सड़क पुर्याउन अझै 59.2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ। टिंकर सड़क भाषणमा प्राथमिकता, बजेटमा कन्जुस्याई, कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो। सम्झौता अनुसार जलमार्ग पुनः संचालनमा ल्याउने सहमति भएको थियो। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने ईरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेहीले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड़ ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ। विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 गोलको फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह यी अन्तर्गत क्यानाडाको टोरेन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रांकेसले गोल गर्दै आइवरी कोस्टलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाएका छन्। जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइवरी कोस्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 अन्तरले जीत हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको 6औं र 17औं मिनटमा गोल गरे। दोस्रो हाफको शुरूमै कोडी ग्याकपोले अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी हेलांगाले गोल फर्काए पनि खेलको 89औं मिनटमा क्रिसेन्सियो सबरभिलले गोल गर्दै नेदरल्याण्डसको जीत सुनिश्चित गरे। अहिले कुराकाव र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान पाउने 10 बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
2: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेश सहित पूर्वका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका पराई भागमा वर्षा भएको हो। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ।
3: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो शुभ साइटमा देखाइएको छ। झण्डे 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेक हुनुभई भोटो जात्रा अवलोकन गर्नु भएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
2: ललितपुर जावलाखेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिड़ियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो।
3: हलुङ्गो भाँडो चाँडै तात्छ चाँडै सेलाउँछ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
2: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
3: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजार बाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
2: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
3: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। कुराकाउ र इक्वेडर बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन्। उनको छेवैमा सहकारीका पीड़ित जस्ता एकजना व्यक्ति माग्ने थाङ्ने अवस्थामा हात थाप्दैछन्। उनलाई मन्त्रीले फुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन्, ऊ सहकारी पीड़ित रे, पैसा दिनु पर्दैन मन्त्रीज्यू, आश्वासन मात्रै दिए पुग्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463056501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आमा ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्छौं।
5: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 6:35 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, पालिकावासीलाई 50 युनिटसम्मको विद्युत निशुल्क गरिने, प्रदेश स्थानीय तह वित्तीय हस्तान्तरण अन्तर्गत बेसी सह नगरपालिकालाई 2,75,75,000 विनियोजन, चालू आर्थिक वर्षको तुलनामा 6,000 बढ़्यो, रायनसले पाउने प्रदेश अनुदानमा 3,03,000 रूपियाँ घट्यो र लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसको अवसरमा बेसी सहरमा अन्तर्क्रिया।

0: मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 6:35 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गीमा निशुल्क विद्युत कार्यक्रमले 4,000 बढ़ी परिवार लाभान्वित हुने, 50 युनिट खर्च बढ़ी खर्च गर्नेको पनि न्यूनतम शुल्क पालिकाले बेहोर्ने, लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चालक चलाउने दुई चालकको लाइसेन्स निलम्बन, अन्य 6 जनाको निलम्बन प्रक्रियामा, खत्रेठाँटी कुन्छा सोती पसल सड़कका लागि आगामी आर्थिक वर्षमा थप 2,50,00,000 बजेट, 2 वर्षमा सक्ने काम 5 वर्षमा पनि उस्तै, र बेसेसह नगरपालिका 5 नालमा बालमैत्री वड़ा घोषणा, अब बालमैत्री घोषणा हुन बेसेसहरका 3 वटा मात्रै बाँकी। लमजुङको मर्सङ्गदी गाउँपालिकाले ल्याएको निशुल्क विद्युत कार्यक्रमबाट 4,000 भन्दा धेरै परिवारले निशुल्क विद्युत उपभोग गर्न पाउने भएका छन्। गाउँपालिकाले 50 युनिट भन्दा कम विद्युत उपभोग गर्नेहरू परिवारलाई निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएसँगै 4,000 भन्दा बढ़ी उपभोक्ताहरू प्रत्यक्ष लाभान्वित हुने भएका हुन्। गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत 50 युनिटसम्मको विद्युत महसुल निशुल्क गर्ने तयारी गरेको हो। गाउँपालिकाको प्रारम्भिक सर्वेक्षण अनुसार पालिका भित्रका 4,200 परिवारले 50 युनिट भन्दा कम विद्युत खपत गर्दै आएका छन्। पालिकाको निशुल्क विद्युत उपलब्ध गराउने नीति अनुरूप ती सम्पूर्ण परिवारले विद्युत शुल्क तिर्नु नपर्ने भएको हो। नेपाल विद्युत प्राधिकरणको विवरण अनुसार सिंगो मर्सङ्गदी गाउँपालिकामा 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने परिवार जम्मा 423 रहेको र बाहेक गाउँपालिकाभित्र सबै परिवारले मासिक 50 युनिट भन्दा कम विद्युत उपभोग गर्ने गरेको अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने परिवारलाई पनि न्यूनतम शुल्कमा राहत उपलब्ध गराउने जनाएको छ। सो बाहेक गाउँपालिकाभित्र राष्ट्रिय प्रसारण लाइन नपुगेको वा स्थानीय लघु जल विद्युतको प्रयोग गर्दै आएका उपभोक्तालाई पनि सोही अनुरूपको राहत उपलब्ध गराउने भएको छ। गाउँपालिकाले निशुल्क विद्युत कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि 55,00,000 रूपियाँ बजेट विनियोजन गरेको जनाएको छ। पछिल्लो वर्षहरूको विवरण अनुसार निशुल्क विद्युत कार्यक्रमका लागि करिब 54,00,000 रूपियाँ खर्च हुने अनुमान छ। लघु विद्युत उद्योग गरेका उपभोक्ताहरूलाई भने छुट्टै आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरिने अध्यक्ष गुरूङको भनाइ छ। जलविद्युतको आमदानी उज्यालो मर्सङ्गदीमा लगानी भन्ने नारासहित गाउँपालिकाले पालिकावासीका लागि 50 युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएको हो। गाउँपालिकाले जलविद्युतबाट प्राप्त रोयल्टीलाई उपयोग गर्दै सम्पूर्ण पालिकावासीका लागि 50 युनिटसम्मको विद्युत निशुल्क उपलब्ध गराउने तयारी गरेको छ। मर्सङ्गदी गाउँपालिकाले चालू आर्थिक वर्षमा मात्रै 3,27,00,000 रूपियाँ जलविद्युत रोयल्टीबाट प्राप्त गरेको थियो। आगामी आर्थिक वर्षमा सो रकम वृद्धि भई 4 करोड़ पुग्ने गाउँपालिकाले अनुमान गरेको छ। आगामी आर्थिक वर्षमा मर्सङ्गदी गाउँपालिकाले मात्रै 6 वटा जलविद्युत आयोजनाबाट रोयल्टी प्राप्त गर्ने भएको छ। मर्सङ्गदी गाउँपालिका अन्तर्गत साना तथा ठूला गरी 6 वटा आयोजनाबाट सो गाउँपालिकाले रोयल्टी प्राप्त गर्ने भएको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी विभिन्न सूचकहरूको आधारमा जिल्लाका रोयल्टी प्राप्त गर्ने स्थानीय तहहरूको नाम सिफारिश गरेको हो। मर्सङ्गदी सहित लमजुङमा आगामी आर्थिक वर्षमा 20 वटा जलविद्युत आयोजनाको रोयल्टी आउने भएको छ। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आरोपमा 2 जना चालक सवारी चालक अनुमति पत्र निलम्बन गरेको छ। जिल्ला ट्राफिक प्रहरीको सिफारिश अनुसार यातायात विभाग व्यवस्था विभाग कास्कीले 2 जनाको लाइसेन्स निलम्बन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले विभिन्न समयमा सञ्चालन गरेको ट्राफिक जाँचको क्रममा मापस गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निलम्बनका लागि सिफारिश गरेको हो। जिल्लाबाट हालसम्म मापस सम्बन्धी कसुरमा 8 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश भएकोमा 2 जनाको लाइसेन्स निलम्बन भइसकेको हो। अन्य 6 जनाको लाइसेन्स निलम्बन प्रक्रियामा रहेको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सिफारिश गरिएको चालकहरूको विवरण सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइएको जनाएको छ। सवारी चालक अनुमति पत्र लिएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पत्रचार गर्नुपर्ने कानूनी प्रावधान अनुसार फरक फरक जिल्लामा सिफारिश गर्नु परेको ट्राफिक प्रहरी प्रमुखको खत्रीको भनाई छ। ट्राफिक प्रहरी लमजुङले सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय कास्की, तनहुँ, बागलुङ, काठमाण्डौ र वीरगंजमा पत्रचार गरेको थियो। तीमध्ये हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै निलम्बन सम्बन्धी जवाफ प्राप्त भएको र अन्य कार्यालयहरूबाट भने जवाफ आउन बाँकी रहेको कार्यालयले जनाएको छ। विशेष गरी सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरी सवारी सञ्चालन गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकोले यस्ता गतिविधि विरूद्ध कड़ा निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख एवं प्रहरी नायक प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले बताउनुभयो। सार्वजनिक सवारी साधनमा चालकको सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकोले मापसी जाँचलाई प्राथमिकताका साथ सञ्चालन गरिँदै आएको प्रहरी निरीक्षक छेत्रीको भनाइ छ। विद्यमान कानूनी व्यवस्था अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएमा चालकको लाइसेन्स 3 महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ। उक्त अवधि पूरा भएपछि तोकिएको दण्ड तथा जरिवाना तिरेर लाइसेन्स फुकुवा गर्न सकिने पनि प्रावधान रहेको छ। ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारी साधन चलाउने चालक मापासे कार्यवाहीमा पहिलो पटकमै लाइसेन्स निलम्बनका लागि सिफारिश गरिने व्यवस्था छ। यसबाहेक एउटै प्रकृतिको कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको हकमा पनि लाइसेन्स निलम्बनका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सड़क सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न मापसे विरूद्धको अभियानलाई थप प्रभाव कार्य बनाइने जनाएको छ। साथै सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरेर कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। लमजुङको सुन्दर बजार र मध्य नेपाल अन्तर्गत पर्ने खत्रेठाँटी कुन्छा सोती पसल सड़क स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले पुनः बजेट विनियोजन गरेको छ। सम्झौता अनुसार निर्माण अवधि सकिएर पटक पटक म्याद थप भएको सो सड़कमा आगामी आर्थिक वर्षका लागि थप 2,50,00,000 रूपियाँ विनियोजन भएको हो। आर्थिक वर्ष 2077-78 बहुवर्षीय योजनामा परेको उक्त सड़क स्तर उन्नतिका लागि सम्झौता भएको म्याद सकिँदा पनि काम भने सम्पन्न हुन सकेको छैन। प्रदेश सरकारले शुरूको वर्ष 7 करोड़ विनियोजन गरेको सो सड़क स्तर उन्नति योजनामा सम्झौता अनुसार आर्थिक वर्ष 2079-80 असोजमै काम सम्पन्न भइसक्नुपर्ने थियो, तर ठेकेदारको लापरवाहीका कारण सड़क निर्माण तथा स्तर उन्नतिमा अपेक्षित उपलब्धि हुन नसकेको हो। चालू आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा 2-2 करोड़ विनियोजन भएको उक्त सड़कका लागि त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा 4 करोड़ रूपियाँ प्रदेश सरकारबाट विनियोजन भएको थियो। सुन्दर बजार 2 हाडेटारदेखि मध्य नेपाल 1 निबुवाटारी सम्म करिब 11 किलोमिटर सड़क 2 वर्षभित्र कालो पत्र हुने गरी स्तर उन्नतिको काम शुरू भएको हो। सड़क स्तर उन्नतिको लागि प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत बजेट विनियोजन गरेको थियो। पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सड़क कालो पत्रका लागि सोती पसलतर्फ मध्य नेपाल 1 जीतबेसीबाट काम शुरू भएको हो।

0: नगर जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सड़कमा ढलान हुनुपर्ने योजनामा उल्लेख छ। 1.5 अघि संचालित ड्रिलिङ परियोजनाबाट बनेको सड़क मध्य नेपालको दुई पिप्लेदेखि जीता टारसम्म यसअघि नै कालो पत्रे भइसकेको छ भने यता सुन्दर बजारको परेवा डाँडा अन्तर्गत करिब 1 किलोमिटर मात्रै कालो पत्रे भएको छ। सड़क स्तर उन्नतिका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको र सड़क निर्माणमा कुनै पनि अवरोध नहुँदा समेत निर्माण जिम्मा लिएको कम्पनीले काम नगर्दा स्थानीय समेत आक्रोशित हुँदै आएका छन्। निर्माण पक्षले अपेक्षित काम नगरेपछि चालू आर्थिक वर्षमै ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया शुरू गर्ने समेत तयारी गरेको थियो, तर निर्माण कम्पनीले यसअघिका भूल सुधार गर्दै काम गर्ने प्रतिबद्धता जनाएकोले अन्तिम पटक सोही कम्पनीलाई काम गर्ने अवसर दिइएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ। विशेषह नगरपालिका वडा नम्बर 5 साबिक नालमा सिंगो गाउँ बालमैत्री वडा घोषणा भएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079 बमोजिमका मापदण्ड पूरा गरेसँगै शनिबार औपचारिक कार्यक्रमका बीच नालमालाई बालमैत्री वडा घोषणा गरिएको हो। विशेषहर वडा नम्बर 5 का अध्यक्ष इन्द्रबहादुर गुरूङको अध्यक्षता र विशेषह नगर प्रमुख गोमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा बालमैत्री वडा घोषणा कार्यक्रम भएको हो। सरोकारवालाहरूको सहभागितामा बालमैत्री वडा घोषणा भएसँगै स्थानीय खुशी प्रकट गर्दै उत्सव मनाएका छन्। कार्यक्रममा विशेष नगरपालिका उप प्रमुख पद्मा गुरूङ, प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल, अन्नपूर्ण माविका प्रधानाध्यापक हरिशचन्द्र न्यौपाने, सोही विद्यालयकी छात्रा दीपिका परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए। विशेषहर 5 का वडा सचिव ऋषि सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा विशेषहर 5 बाल सञ्जाल अध्यक्ष समिष्टि गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्थानीय विद्यार्थी एवं आमा समूहहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिले बालमैत्री वडा घोषणाका लागि 51 सूचक तोकेको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा वडाले करिब 95% मापदण्ड पूरा गरेको बताइएको छ। 11 वडा रहेको विशेष नगरपालिकामा हालसम्म नालमा सहित 8 वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ। ओल्ड भिजन तथा ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा यसअघि वडा नम्बर 1, 2, 3, 4, 6, 10 र 11 नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको विशेष नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बताउनुभयो। अब नगरपालिकाभित्र वडा नम्बर 7, 8 र 9 बालमैत्री वडा घोषणा गर्न बाँकी रहेको छन्। प्रत्येक वडालाई बालमैत्री घोषणा पश्चात सिंगो पालिकालाई घोषणा गर्ने विशेष नगरपालिकाले जनाएको छ।
1: सुवर्ण अवसर बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट: भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि

0: 9 दिन सम्म नेपाली रुपैयाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस विचार आर्ट सेना फिल्म हल चोक लमजुङ। नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
0: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694887।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको सुन्दर बजार नगरपालिकाले 2,34,69,000 रूपियाँ बजेट पाउने भएको छ। सुन्दर बजार नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट 7,000 रूपियाँ कम बजेट पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 2,34,76,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार सुन्दर बजार नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक सामान्यकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। सो नगरपालिकाले आगामी आर्थिक वर्षमा सामान्यकरणतर्फ मात्रै 1,34,69,000 रूपियाँ रहेको छ, जसमध्ये न्यूनतम अनुदान 14,10,000, सूत्रमा आधारित अनुदान तर्फ 1,14,61,000 र कार्य सम्पादनमा आधारित अनुदान 5,98,000 रूपियाँ रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1,00,00,000 रूपियाँ रहेको छ भने चालू प्रकृतिको 1,34,69,000 रूपियाँ रहेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि करिब 17 करोड़ बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार आर्थिक वर्ष 2083-84 लागि लमजुङलाई 17,08,68,000 रूपियाँ विनियोजन भएको हो। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। गत आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाका लागि प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकम वृद्धि भएको भए पनि आगामी आर्थिक वर्ष जिल्लाको समग्र बजेटमा घटेको पाइएको छ। संघीय सरकारले पनि लमजुङ जिल्लाका 8 स्थानीय तहलाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98,00,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको कोलसोथर गाउँपालिकाले 1,75,29,000 रूपियाँ बजेट पाउने भएको छ। कोलसोथर गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट 1,35,000 रूपियाँ कम बजेट पाउने भएको हो। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 1,76,64,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार कोलसोथर गाउँपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक सामान्यकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षमा सामान्यकरणतर्फ मात्रै 75,29,000 रूपियाँ रहेको छ, जसमध्ये न्यूनतम अनुदान 14,75,000, सूत्रमा आधारित अनुदान 54,88,000 र कार्य सम्पादनमा आधारित अनुदान 5,66,000 रूपियाँ रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1 करोड़ रूपियाँ रहेको छ भने चालू प्रकृतिको 75,29,000 रूपियाँ रहेको छ। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। गैरातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै भूभागमा वर्षा भइरहेको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज रातीको समयमा पनि कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले स्थानीयवासीलाई सावधानी अपनाउन मौसमविदहरूको सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ। मर्सङ्गे समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: पर्सङ्गदीमा निशुल्क विद्युत कार्यक्रमले 4,000 बढ़ी परिवार लाभान्वित हुने, 50 युनिट बढ़ी खर्च गर्नेको पनि न्यूनतम शुल्क पालिकाले बेहोर्ने, लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चालक चलाउने 2 चालकको लाइसेन्स निलम्बन, अन्य 6 जनाको निलम्बन प्रक्रियामा, खत्रेठाटी कुन्छ सोती पसल सड़कका लागि आगामी आर्थिक वर्षमा थप 2,50,00,000 बजेट, 2 वर्षमा रोक्ने काम 5 वर्षमा पनि उस्तै, र बेसीसह नगरपालिका 5 नालमा बालमैत्री वडा घोषणा, अब बालमैत्री घोषणा हुन बेसी शहरका 3 वडा मात्रै बाँकी। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a
1: extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244
8: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
6: अनि तयो कागज के मेथि वा
7: अँ झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वा दिए
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिस तरी आएर ब्लक लै र खलखाई
6: अनि बैंगरी
7: बैंगरी
6: अँ
7: चढ चाहिँ तले ललपर्दी
6: सम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगी ना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: यो मोबाइलले पनि तनावै दियो भन्या
1: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 93 09 49 32

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानी।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania
1: Extreme Energy Drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ ला

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
11: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98560426244।

0: दिदी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9845067272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिकटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु के बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसिसर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजा खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसिसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: Media Extreme Energy Drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग फेमस बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठिक अगाडि।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 9 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: योग दिवस नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाउ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनैतिक आर्थिक सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवन बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वटामा अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका 7 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोक आड़को चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता कार्यकर्ता लिने अन्तिम समय राति सवा नौ बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार नौ गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोलानालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीकमा प्रवेश गर्नुपर्ने औषध मितिभन्दा 6 दिन ढिला गरी अस्ति जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
5: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
6: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरीको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरीको दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधिमण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवेरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवेरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
12: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943333 4935555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा हिजो बेलुका भोटो देखाएसँगै विधिवत रूपमा सम्पन्न भएको छ। नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथि अनुसार झण्डै 2 महिनासम्म मनाउने गरिन्छ। गएको वैशाख 8 गते ललितपुरको पुलचोकबाट शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई 32 हात अग्लो रथमा विराजमान गराई परिक्रमा समेत गराइएको थियो। परिक्रमा अनुसार तिथि हेराई थतीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन छ। राष्ट्र प्रमुख तथा विशिष्ट अतिथिको उपस्थितिमा भोटो देखाउने परम्परा अनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बालेन लगायत सहभागी हुनुभएको थियो। हजारौं भक्तजन तथा दर्शकको उपस्थितिमा हिजो आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्परा अनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गर्नुभयो। भोटो प्रदर्शन भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुङ्गमती लगिएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिड़ियाखानाका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिड़ियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिड़ियाखानामा फैलिएको बर्ड फ्लू र जीवजन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख शाहको संयोजकत्वमा 3 सदस्यीय समिति पनि बनाएको हो। समितिको सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिड़ियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिड़िया खानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर 3 जना लागू औषधका कारोबारीलाई हिजो बालकुमारीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका 5 का 25 वर्षीय अशोक भूल, सप्तरी राजगढ़ गाउँपालिका 3 का 20 वर्षीय नीरज कुमार मण्डल तथा पर्सा पर्टेवा सुगौली गाउँपालिका 4 का 39 वर्षीय किशोर प्रसाद ओझैया रहेका लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गराज रेग्मीले जानकारी दिनुभयो। उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनी स्वरूप 2 राउण्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागेकोले किशोरी प्रसाद ओरैयाजको दाहिने खुट्टाको घुँडामुनि 1 राउण्ड गोली प्रहार गरी 19 जनालाई समातेको प्रहरीले जनाएको छ। गोली लागि घाइते भएका किशोरी प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो। र काठमाडौँको त्रिवी क्रिकेट मैदानमा चलिरहेको पीएल सिंह मेमोरियल टी20 कप क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भरतपुर महानगर र पोखरा महानगरले जित निकालेका छन्। पहिलो खेलमा भरतपुरले वीरगंजलाई 74 रनले र दोस्रो खेलमा पोखराले विराटनगरलाई 9 विकेटले पराजित गर्यो। आज काठमाडौँ महानगर र वीरगंज महानगर तथा ललितपुर महानगर र भरतपुर महानगर बीच खेल हुँदैछ। प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगंज गरी 6 महानगरपालिकाबाट राष्ट्रिय खेलाड़ी सहितको टोली प्रतिस्पर्धामा छनृ प्रतियोगिताको विजेताले 11 लाख रूपियाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले 5 लाख रूपियाँ पाउनेछ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। भोटो प्रदर्शनसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकियो। मूर्तिलाई रथबाट निकालेर बाजागाजासहित बुङ्गमती लगियो। र बर्ड फ्लू संक्रमणको सूचना लुकाएको आरोपमा चिड़ियाखानाका प्रमुख शाह छानबिनमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, क्याप परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।

0: Media, Extreme Energy Drink.
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
1: होइन खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
10: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
9: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
10: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
11: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
15: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुड भग मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं

आस फार्मेसी बेसीसह नगरपालिका आठ होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: नमस्कार, म वसन्ता रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org मा बिहान 10 बजेको मर्साङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै, राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन कार्यतालिका सार्वजनिक केन्द्रीय सदस्यमा उम्मेद्वार दिन 21,000 शुल्क, मर्साङदीमा निशुल्क विद्युत कार्यक्रमले 4,000 बढ़ी परिवार लाभान्वित हुने, 50 युनिट बढ़ी खर्च गर्नेको पनि न्यूनतम शुल्क पालिकाले बिहोर्ने, लमसुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने दुई चालकको लाइसेन्स निलम्बन, अन्य 6 जनाको निलम्बन प्रक्रियामा, र बेसीसर नगरपालिका 5 नालमा बाल मैत्रीवडा घोषणा।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
4: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
4: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
4: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887777।
0: अब समाचार विस्तारमा। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् 2016 21 दिनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक शिक्षाको अध्यापन हुँदै आएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। यसअघि 2036 उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सक्रियतामा विश्व योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइरहनु पर्ने अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो एक बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिका रहेको छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वार बारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 9:15 बजेदेखि निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान असार 9 गते बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। सभापतिका लागि एकजना प्रस्तावक र 51 जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै पदाधिकारीका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक चाहिनेछ। केन्द्रीय सदस्यका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक रहनुपर्ने राष्ट्रपतिले जनाएको छ। मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको 2 घण्टापछि गरिने तालिकामा उल्लेख छ। गए रातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार गए राती बागमती प्रदेशदेखि पूर्वका प्राय सबै भूभागमा वर्षा भइरहेको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज रातीको समयमा पनि कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि गर्मीको प्रभाव कायमै रहने अनुमान रहेको छ। लमसुङको वर्षाङदी गाउँपालिकाले ल्याएको निशुल्क विद्युत कार्यक्रमबाट 4,000 भन्दा धेरै परिवारले निशुल्क विद्युत उपयोग गर्न पाउने भएका छन्। गाउँपालिकाले 50 युनिट भन्दा कम विद्युत उपभोग गर्ने परिवारलाई निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएसँगै 4,000 भन्दा बढ़ी उपभोक्ताहरू प्रत्यक्ष लाभान्वित हुने भएका हुन्। गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत 50 युनिटसम्मको विद्युत महसुल निशुल्क गर्ने तयारी गरेको हो। गाउँपालिकाको प्रारम्भिक सर्वेक्षण अनुसार पालिकाभित्रका 4,200 परिवारले 50 युनिट भन्दा कम विद्युत खपत गर्दै आएका छन्। पालिकाको निशुल्क विद्युत उपलब्ध गराउने नीति अनुरूप ती सम्पूर्ण परिवारले विद्युत शुल्क तिर्न नपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणको वितरण अनुसार सिंगो मर्स्याङदी गाउँपालिकामा 50 युनिट भन्दा बढ़ी विद्युत उपयोग गर्ने परिवार जम्मा 423 रहेको र सो बाहेक गाउँपालिकाभित्रका सबै परिवारले मासिक 50 युनिट भन्दा कम विद्युत उपयोग गर्ने गरेको अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत 50 युनिट भन्दा बढ़ी विद्युत उपयोग गर्ने परिवारलाई पनि न्यूनतम शुल्कमा राहत उपलब्ध गराउने जनाएको छ। सो बाहेक पालिकाभित्र राष्ट्रिय प्रसारण लाइन नपुगेको वा स्थानीय लघु जलविद्युतको प्रयोग गर्दै आएका उपभोक्तालाई पनि सोही अनुरूपको राहत उपलब्ध गराउने भएको छ। पालिकाले निशुल्क विद्युत कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि 55 लाख रूपियाँ बजेट विनियोजन गर्ने जनाएको छ। पछिल्ला वर्षहरूको विवरण अनुसार निशुल्क विद्युत कार्यक्रमका लागि करिब 54 लाख रूपियाँ खर्च हुने अनुमान गरेको छ। लघु जलविद्युत उपभोग गरेका उपभोक्ताहरूलाई पनि छुट्टै आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरिने अध्यक्ष गुरूङले बताउनुभयो। जलविद्युतको आमदानी उज्यालो मर्स्याङदीमा लगानी भन्ने नारासहित पालिकाले पालिकावासीका लागि 50 युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने नीति लिएको हो। जलविद्युतबाट प्राप्त रोयल्टीलाई उपयोग गर्दै सम्पूर्ण पालिकावासीका लागि 50 युनिटसम्मको विद्युत निशुल्क उपलब्ध गराउने तयारी गरिएको जनाएको छ। लमसुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आरोपमा 2 जना चालकको सवारी लाइसेन्स अनुमति पत्र निलम्बन भएको छ। जिल्ला ट्राफिक प्रहरीको सिफारिश अनुसार यातायात व्यवस्था विभाग कास्कीले दुईजनाको लाइसेन्स निलम्बन गरेको हो। जिल्ला ट्राफिक प्रहरीकारले लमसुङले विभिन्न समयमा सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा वापसी गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निलम्बनका लागि सिफारिश गरेको हो। जिल्लाबाट हालसम्म वापसी सम्बन्धी कसुरमा 8 जना चालकको लाइसेन्स निलम्बनमा गरी निलम्बनका लागि सिफारिश भएकोमा 2 जनाको निलम्बन भइसकेको छ। अन्य 6 जनाको लाइसेन्स निलम्बन प्रक्रियामा रहेको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सिफारिश गरिएका चालकहरूको विवरण सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाएको जनाएको छ। सवारी चालक अनुमति पत्र लिएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पत्रचार गर्नुपर्ने कानूनी प्रावधान अनुसार फरक फरक जिल्लामा सिफारिश गर्नु परेको ट्राफिक प्रहरी प्रमुख खत्रीको भनाइ छ। ट्राफिक प्रहरी लमसुङले सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय कास्की, तनहुँ, बागलुङ, काठमाडौँ र वीरगंजमा पत्रचार गरेको थियो। तीमध्ये हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै निलम्बन सम्बन्धी जवाब प्राप्त भएको र अन्य कार्यालयबाट भने जवाब आउन बाँकी रहेको बताइएको छ। विशेष गरी सार्वजनिक सवारी साधनका चालकहरूले वापसी गरी सवारी सञ्चालन गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधि विरूद्ध कड़ा निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय लमसुङका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले बताउनुभयो। सार्वजनिक सवारी साधनमा चालकको सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले वापसी जाँचलाई प्राथमिकताका साथ सञ्चालन गरिँदै आएको प्रहरी निरीक्षक छेत्रीको भनाइ छ।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाई परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9855845075, 9864085791 र 9864083862।
8: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्।
9: जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्य जन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्य जन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477269229।
12: मर्सेंग एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङको सुन्दर बजार र मध्य नेपाल अन्तर्गत पर्ने खत्रीठाटी कुन्छा सोती पसल सड़क स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले पूर्ण बजेट विनियोजन गरेको छ। सम्झौता अनुसार निर्माण अवधि सकिएर पटक पटक म्याद थप भएको सो खण्डमा आगामी आर्थिक वर्षका लागि थप 2,50,00,000 रूपियाँ विनियोजन भएको हो। आर्थिक वर्ष 77-78 बहुवर्षीय योजनामा परेको उक्त सड़क स्तर उन्नतिका लागि सम्झौता भएको म्याद सकिँदा पनि काम भने सम्पन्न हुन सकेको छैन। प्रदेश सरकारले शुरूको वर्ष 7 करोड़ विनियोजन गरेको सो सड़क स्तर उन्नति योजनामा सम्झौता अनुसार आर्थिक वर्ष 79-80 असोजमै काम सम्पन्न भइसक्नु पर्ने थियो, तर ठेकेदारको लापरवाहीका कारण सड़क निर्माण तथा स्तर उन्नतिमा अपेक्षित उपलब्धि हुन सकेको छैन। चालू आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा 2-2 करोड़ विनियोजन भएको उक्त सड़कका लागि त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा 4 करोड़ रूपियाँ प्रदेश सरकारबाट विनियोजन भएको थियो। सुन्दरबजार 2 हाडेटारदेखि मध्य नेपाल 1 निबुवाटारीसम्म करिब 11 किलोमिटर सड़क 2 वर्षभित्र कालोपत्रे हुने गरी स्तर उन्नतिको काम शुरू भएको हो। सड़क स्तर उन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत बजेट विनियोजन गरेको थियो। पूर्वाधार विकास कार्य लमसुङको अनुसार सड़क कालोपत्रीका लागि सोती पसलतर्फ मध्य नेपाल एक जितावेसीबाट काम शुरू भएको हो। सड़क विस्तारका लागि आवश्यक मापदण्ड बमोजिम कटिङ गर्ने र नाली बनाउने बाहेक सो सड़कमा कुनै पनि प्रगति हुन सकेको छैन। सड़क निर्माणका लागि काठमाडौँ स्थित महावीर प्रधान जेबीले जिम्मा पाएको छ। करिब 28 करोड़ रूपियाँ लागतमा 2080 असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि हालसम्म सड़क निर्माणको काम सम्पन्न हुन सकेको छैन। पूर्वाधार विकास कार्यालयका अनुसार हाडेटारदेखि निबुवाटारीसम्मको 10.80 किलोमिटर मध्ये 3 किलोमिटर सड़क ढलान गरिनुपर्ने योजना रहेको छ। सुन्दरबजार नगरपालिका अन्तर्गतकै जिल्लाको पुरानो सदरमुकाम समेत रहेको कुन्छाकको दुईतर्फी भिरालो 3 किलोमिटर सड़कमा ढलान हुने योजनामा उल्लेख छ। विशेषर नगरपालिका वडा नम्बर 5 साविक नालमा सिंगो गाउँ बालमैत्री वडा घोषणा भएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079-80 बमोसिमका मापदण्ड पूरा गरेसँगै शनिबार औपचारिक कार्यक्रमका बीच नालमालाई बालमैत्री वडा घोषणा गरिएको हो। विशेषर नगरपालिका 5 का वडाध्यक्ष इन्द्रबहादुर गुरूङको अध्यक्षता र विशेषर नगर प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा कार्यक्रम भएको हो। सरकारवालाहरूको सहभागितामा बालमैत्री वडा घोषणा भएसँगै स्थानीयले खुशी प्रकट गर्दै उत्सव मनाएका थिए। कार्यक्रममा विश्व नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, अन्नपूर्ण माविका प्रधानाध्यापक हरिश्चन्द्र न्यौपाने, सोही विद्यालयकी छात्रा दीपिका परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए। विश्वर 5 का वडा सचिव ऋषि सुविदेले सहजीकरण गर्नुभएको कार्यक्रममा विश्वर 5 बाल संजार अध्यक्ष समष्टि गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा स्थानीय विद्यार्थी एवं आमा समूहहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिले बालमैत्रीवटा घोषणाका लागि 51 सूचक तोकिएको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा ओडाले करिब 95% मापदण्ड पूरा गरेको बताइएको छ। 11 ओडा रहेको विश्व नगरपालिकामा हालसम्म नालमा सहित 8 ओडालाई बालमैत्री स्थानीय शासन युक्त ओडा घोषणा गरिसकिएको छ। ओल्ड फिसन तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीको सहयोगमा यसअघि ओडा नम्बर 1, 2, 3, 4, 6, 10 र 11 नम्बर ओडा बालमैत्री घोषणा भइसकेका छन्। अब नगरपालिकाभित्रका ओडा नम्बर 7, 8, 9 बालमैत्री ओडा घोषणा गर्न बाँकी रहेको विशिष्ट नगरपालिकाका कार्यक्रम अधिकृत मेगेन्द्र पोखरीले बताउनुभयो। प्रत्येक ओडालाई बालमैत्री घोषणा तथा पश्चात सिंगो पालिकालाई घोषणा गर्ने विशिष्ट नगरपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमसुङको कोलसुथर गाउँपालिकाले 1,75,29,000 रूपियाँ बजेट पाउने भएको छ। कोलसुथर गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट 1,35,000 रूपियाँ कम बजेट पाउने भएको हो। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 1,76,64,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार कोलसुथर गाउँपालिकाले सशर्त बाहेक समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउनेछ। समानीकरणतर्फ मात्रै 75,29,000 रहेको छ भने जसमध्ये न्यूनतम अनुदान 14,75,000, सूत्रमा आधारित अनुदान 54,88,000, कार्य सम्पादनमा आधारित अनुदान 5,67,000 रहेको छ। पुँजीगत प्रकृतिको 40,00,000 रूपियाँ रहेको छ। समपूरक अनुदानतर्फ पुँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान आउनेछ भने आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पुँजीगत प्रकृतिको 1 करोड़ रूपियाँ रहेको छ। त्यस्तै चालू प्रकृतिको 75,29,000 रूपियाँ रहेको छ। ललितपुर जाउलाखेलमा रहेको सदर सिडियाखानमा बर्ड फ्लू को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराए गुपचुप राखेको आरोपमा चिडियाखानका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखान प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानमा फैलिएको बर्ड फ्लू र जीव जन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिडियाखानको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानका जीव जन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो। चिडियाखानमा झण्डै 10 दिन अघिबाटै पन्छी र जनावर मरेको भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई शाहले कुनै जानकारी नगराएको पाइएको छ। चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटो कसेरो, गिद्ध तथा जनावरतर्फ निरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारासहित नेपालमा पनि मनाइँदै राज्यसभाको निर्वाचन कार्यतालिका सार्वजनिक केन्द्रीय सदस्यमा उम्मेद्वार दिन 21,000 शुल्क मर्स्याङदीमा निशुल्क विद्युत कार्यक्रमले 4,000 बढ़ी परिवार लाभान्वित हुने 50 युनिट बढ़ी खर्च गर्नेको पनि न्यूनतम शुल्क पालिकाले बिहोर्ने लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने 2 चालकको लाइसेन्स निलम्बन अन्य 6 जनाको निलम्बन प्रक्रियामा र वेशिष नगरपालिका 5 नालमा बालमैत्री ओडा घोषणा अब बालमैत्री घोषणा हुन वेशिषका 3 ओडा मात्रै बाँकी। बिहान 10 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र तेलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: مشنگ دی ایف ایم 95 MHz।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: आया मरेनी आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 98498694, 98450-86780।
7: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
10: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: नान्सी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार

0: विशेषज्ञ एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9864000271 र 9865067272।
1: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: extreme energy drink.
1: उलास जल भलुम इन्दुनला नगुला
2: नेपाल रिन खप्पै बिमगाछ क्याल भलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता उलास जुरा कलर छनमन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: इन्दुनला नगुला
2: उलास मुसम अर्कु तिल दमाइसे
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
6: हेलो, म सङ्गीत एफएम 95 MHz।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: नेशनल सिटी हस्पिटल,
7: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
8: विशेषज्ञ चिकित्सक र सेवाहरू,
9: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
8: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
9: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
8: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
8: फिजिसियन डाक्टर गौरीराम महतो,
9: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
8: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
9: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
8: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
8: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0564-93-611।
7: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
10: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
10: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
12: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
10: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
13: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 र 9813-09-4932।
15: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको, अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
15: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
15: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
16: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 9841-4514-48।
6: तिम्रो नाम
7: बहादुर जित बहादुर
1: नेपाली।

0: खाना चलचित्र आई एम जित बहादुर
1: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाई
2: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्ने छु र त्यो दिन अवश्य आउँछ
0: यही असार 6 गते शुक्रबारदेखि मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर
1: सर, म आफ्नो भाग्य

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्को तिल दमाइसे
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Extreme energy drink.
1: 그렇지 이가라마 버나 선문디 수잖아.
2: 람중 사다르무캄 베시 서울 스티트 시리 잔 비카스 마비마 사이칙 사트라 2083 84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9860085791 र 9860383862।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बैङ्कोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
10: आधार मत

0: सर्वोत्तम सुपर ग्रिड मा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानिमा बैंकको ठीक अगाडि।
4: गुड मर्निङ मिस।
5: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
10: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
11: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
10: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
11: ल भइहाल्छ नि नानी।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
13: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
14: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Ayah, maden ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बाघ पस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R 13 फिल्म हल चोक लमजुङ
6: ब्याङ्किङ खैमत बिली चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर भए कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भन्या
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Media Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गर गहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665520152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
3: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
6: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
5: जान त जाने बरु कहाँ जाने होला खै
6: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
7: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

0: अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङदेखि कल टाइममा कार्यक्रम प्रस्तुता म लक्ष्मी छु भने टेक्निकल्ली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी आइतबार बसाईमा छौं आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ र प्रत्येक दिन एकदमै समय सान्दर्भिक विषयवस्तुलाई चाहिँ लिएर आउने गर्छौं हामी सात दिनको सातै बार फरक फरक बसाई हुने गर्दछ र आज आइतबार अन्तर्राष्ट्रिय योग दिवस परेको छ योग दिवसलाई यो योगको बारेमा नै आजको शीर्षक राखेको छौ यसमा तपाईँले जान्नुभएको बुझ्नु भएको कुराहरू धारणाहरू राख्न सक्नुहुनेछ कतिपय साथीहरूले योग गर्नुहुन्छ होला कुन योग गर्नुहुन्छ त्यो योगको बारेमा पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर कार्यक्रम कस्तो लाग्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ ककसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ र प्रत्यक्ष फोन गर्न चाहनुहुन्छ भने 0665220020 यहाँले डायल गर्न सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं र मौसमी अवस्था एकदमै तापक्रम बढ़िरहेको छ यहाँले प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला घाममा हिँड्नु परेमा छाताको प्रयोग गर्नुहोला र लामो बाहुले पातलो कपड़ाको प्रयोग गर्नुहोला भन्न चाहन्छु र शुरूआती चरणमै छौं यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशी राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक ओसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। आज आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने दिन रहेको छ, बार रहेको छ, र आज जून 21 तारीक अन्तर्राष्ट्रिय योग दिवस रहेको छ। योगको बारेमा कुराकानी गरिरहँदाखेरि कतिपय मान्छेले योग भनेको जानकारी पनि नभएको अवस्था हुन सक्छ। योग भनेको चाहिँ शरीर, मन र आत्मालाई सन्तुष्टि तथा स्वास्थ्य राख्ने प्राचीन अभ्यास हो। यो चाहिँ पहिलेदेखि चलिआएको अभ्यास र कतिपय मान्छेहरूले घरमै गरिरहनु भएको छ होला। कतिपय साथीहरूले चाहिँ पैसा खर्चेर पनि योग गरिरहेको अवस्था छ र कतिजनाले कस्तो प्रकारको योगहरू गर्दै हुनुहुन्छ, योग कहिल्यै गर्नुभएको देख्नु भएको छ कि अथवा मोबाइलतिर टिभीतिर त तपाईँले देख्नु नै भएको छ होला। योग गर्नुहुन्छ कि गर्नुहुँदैन र योग गरेर चाहिँ के फाइदा हुन्छ, यसको बारेमा यहाँले जानकारी छ कि छैन। जानकारी छैन भने पनि हामी जानकारी गराउनेछौ। र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ, आजको पहिलो कलर। हेलो, नमस्ते। हेलो, हजुर, हामीसँग कोही साथी जोडिनु भएको थियो र तर टेक्निकल इस्यूजको कारणले गर्दाखेरि चाहिँ फोन काटिएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ। आज हामी आइतबारे बसाइमा छौं र आज अन्तर्राष्ट्रिय योग दिवस रहेको छ। तपाईँहरू सम्पूर्णलाई एकदमै धेरै शुभकामना छ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते नचिनीजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
1: हजुर, आरामै छु।
0: अनि के गर्दै हुनुहुन्छ?
1: तपाईँलाई कस्तो छ?
0: ओहो, मलाई त एकदम सन्चो छु। म त एकदम सम्झनाजीले सुरुमै सम्झिनु भएको छ, सन्चो पनि एकदमै हजार लेभलको सन्चो छु भन्नुपर्छ है सम्झनाजी। त्यही त, म बिसन्चो भयो भने त फेरि म पनि यहाँहरूसँग कुराकानी गर्नै पाउँदिन, होइन त? हजुर, हो नि, एकदमै। अब त तपाईँहरू पनि बिरामी हुनु भएन, म पनि बिरामी हुनु भएन। एकदमै खुसी लाग्यो। अनि गर्मी त गर्मी नै छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ यहाँले पिउनु भएको छ कि छैन? ओहो, भनेपछि भोलिदेखि मैले चाहिँ पानी पिउनु सम्झनाजी भनेर चाहिँ भनिराख्नु पर्दैन है?
1: पर्दैन।
0: ठिक छ, उसो भए त आफैले पानी पटक पटक यसरी पिउनु त राम्रो हो। अनि आजको बसाइको बारेमा सम्झनाजीले जानकारी पाउनु भएको छ कि छैन?
1: हजुर, आज योगको बारेमा भन्नुभयो
0: नि। हजुर, यहाँलाई कतिको जानकारी छ आयतजी, सरी सम्झनाजी?
1: त्यही हो, अब हामीले यो गर्नलाई अब घरमै बसेर नि गर्न सकिन्छ।
0: हजुर,
1: बाहिर अब पैसा खर्च गरेर नि यो गर्न सकिन्छ। यो गरे नि स्वास्थ्यको लागि राम्रो हुन्छ।
0: हजुर,
1: अनि फाइदाजनक पनि छ यो योग गर्नको लागि। पैसा खर्चै गर्नुपर्छ भन्ने पनि छैन, यो योग गर्नको लागि घरमै यसो कामहरू गरे पनि त्यसले पनि योग नै, त्यसको योग नै भनिन्छ। अनि अब हिँडे पनि हिँडामा नि पर्छ नि, होइन लक्ष्मीजी?
0: हजुर, हो,
1: हिँडदुल गर्दा पनि राम्रै हुन्छ। अर्को त के भन्ने लक्ष्मीजी, यति नै भन्न चाहे।
0: हजुर, आफूले बुझेको जान्नु भएको कुरा भन्नुभएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ सम्झनाजी। आजको बसाइबाट साथीहरू क कसलाई सम्झिन चाहनुहुन्छ त?
1: सर्वप्रथम तपाईँलाई नै भन्न चाहे।
0: हजुर, धन्यवाद।
1: अनि भित्र दिदीजीलाई र मेरो घर परिवार, सासू मुनी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि श्रीमान नारा प्रसाद श्रेष्ठ, अनि छोरा धन प्रसाद श्रेष्ठ, बुवा रिता सीता श्रेष्ठ, अनि नातिनी युवा श्रेष्ठ, र मेरो छोरीहरू साधना श्रेष्ठ, अनि सानो नानी अनिसा श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मुनी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जाइको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अनि अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि सुकमाया परिवार, टिकाराम परिवार, अनि राम परिवार, सीता परिवार। अनि त मै भइहाले, पछाडि अब के अरे कृष्ण लामालाई नि सोध्या भन्दैन, उसले मेरो नामै भनेन भन्ला फेरि।
0: हजुर, हुन्छ।
1: पछाडि आउने सम्पूर्णलाई भन्दै विदा हुन्छु। लक्ष्मीजी हस् धन्यवाद।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, आजको पहिलो कलर सम्झनाजी जोडिनु भएको थियो र उहाँले आफूले बुझ्नु भएको कुरा योगको बारेमा जानकारी गराउनु भएको छ, साथै सम्पूर्णलाई नाम लिएर सम्झिनु भएको छ आजको बसाईबाट। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो हजुर, नमस्ते। हजुर नमस्कार, लक्ष्मीजी सन्चै हुनुहुन्छ?
2: एकदम ठिकै ठिकै छु। पूर्ण रूपमा सन्चो पनि छैन, बिमारी पनि छैन।
0: ओहो, यहाँलाई चाहिँ अब पूर्ण रूपमा सन्चो हुनु होला, शीघ्र स्वास्थ्य लाभको कामना छ है।
2: गुरुमा वृक्षारोपण कार्यक्रम छ हाम्रो, यो साङ्गीतिक राष्ट्रिय हो कि अन्तर्राष्ट्रिय साङ्गीतिक दिवस अरे आज, राष्ट्रिय लोक तथा दोहोरीपट्टि शान्तिमा कार्यक्रम थियो मिन्टो गरेर तुमलाई। त्यसपछि आसाममा लगभग हाम्रो वृक्षारोपण कार्यक्रम थियो, त्यहाँ पनि सकेर एकजना लाग्यो।
0: हजुर, अनि आजको यो रेडियो कार्यक्रमको बसाइको बारेमा यहाँले थाहा पाउनु भएको छ कि छैन?
2: म यहाँ सुनिवारको चोकमा आएर गाडी चोरिरहेको छु।
0: हजुर,
2: नियमित श्रोता भएको हुनाले कल गरेर थाहा छैन के होला आज नानी।
0: हजुर, आज चाहिँ धेरैवटा दिवसहरू चाहिँ परेको छ। आज चाहिँ अन्तर्राष्ट्रिय योग दिवस पनि परेको छ लक्ष्मीजी। अब योग दिवसको बारेमा यहाँले के बुझ्नु भएको छ, गर्नुभएको छ कि छैन, त्यो चाहिँ जानकारी गराउन सक्नुहुनेछ।
2: धन्यवाद। योगा अलिअलि आफूलाई आवश्यक गर्छु। योगा दिवस भनेको नेपालमा सायद कोर पनि तपाईँले राख्नुभएको आजकै दिन। योगा भनेको नेपालमा, विश्वमा, नेपालमा योगाको ध्यानको उद्गम स्थल हो भन्ने ठान्छु म। र अहिले विश्वभरि नै गइरहेको छ योगाले, यो प्राकृतिक उपचार, एलोपेथी उपचारलाई पनि टपिरहेको छ। विभिन्न उपचारलाई योगा गर्नुपर्छ, स्वस्थ रहनुपर्छ भन्ने किसिमको हो। मेरो पनि अब गाडी आइपुग्नु लागिसकेको छ, म धेरै बोल्ने समय छैन। अनि अरू खासै यो जान्छु, हाम्रो आज चाहिँ जुन साङ्गीतिक क्षेत्र साङ्गीत दिवस पनि रहेको छ, योग दिवस पनि रहेको छ, त्यहाँ आज बाबा दिन अथवा फादर डे भन्छ यसमा जानिनु पनि,
0: त्यसको
2: पनि आजै रहेछ भनेपछि धेरै तिन चार दिवसहरू आज जुटेको छ। सबै दिवसको हार्दिक मङ्गलमय शुभकामना भन्न भने भन्दै अब म बिदा हुन चाहन्छु। फुर्सद छैन, गाडी आएर चलिहाले। नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै लक्ष्मी प्रसादजी जोडिनु भएको थियो र उहाँले पनि एकदमै हतारमा हुनुहुन्थ्यो, तैपनि कार्यक्रममा जोडिएर सहभागिता जनाउनु भएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ। एकदमै समय नहुँदा पनि समय मिलाएर फोन गर्नुहुन्छ, एकदमै धेरै खुशी लाग्छ र आफूले जान्नुभएको कुराहरू चाहिँ उहाँले सुनाउनु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाएको साथमा यहाँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आज आइतबारको दिनमा अन्तर्राष्ट्रिय योग दिवस परेको छ, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हामी योगको बारेमा कुराकानी गरिरहेको छौं। यहाँले आफूले योग गर्नुभएको छ कि छैन, योगको फाइदाहरू के छ यहाँले थाहा पाउनु भएको छ कि छैन, त्यसको बारेमा पनि यहाँले चाहिँ जानकारी लिन अथवा दिन सक्नुहुनेछ। र योग गर्नुहुन्छ भने पनि यहाँले सम्पूर्ण साथीहरूले जानकारी गराउन सक्नुहुनेछ, साथै कार्यक्रम सुनेर कस्तो लाग्छ प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। कुनै सुधार गर्नुपर्ने पक्षहरू छ भने पनि रेडियो मर्स्याङ को फेसबुक पेजबाट लाइभ भइरहेको छ, त्यहाँबाट यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। अब योग गरेर चाहिँ हाम्रो शारीरिक स्वास्थ्य चाहिँ एकदमै राम्रो हुन्छ, शरीर लचिलो बलियो र सन्तुलित बनाउँछ योग गरेको अवस्थामा चाहिँ, र तनाव र चिन्ता चाहिँ कम गराउँछ। योग गर्ने भने चाहिँ हाम्रो मन शान्त हुने, एकाग्र हुने र तनाव र चिन्तालाई चाहिँ अलिकति कम गर्ने, सुधार गर्ने चाहिँ गर्छ योगले, र रक्त संचार सुधार हुन्छ, मुटुको स्वास्थ्य पनि राम्रो बनाउँछ। योग गर्यो भने चाहिँ हाम्रो रक्त संचारमा चाहिँ एकदमै धेरै सुधार ल्याउँछ, श्वास प्रश्वास प्रणालीलाई चाहिँ बलियो बनाउँछ, फुक्सोको क्षमता पनि बढाउँछ। अनि योग गर्यो भने चाहिँ सबैले थाहा पाउनु भएकै होला, एउटा नम्बर वान फाइदा भनेको निन्द्रा पनि एकदमै राम्रो बनाउँछ योग गर्नुभयो भने। अरू दिनको तुलनामा जुन दिन तपाईँले योग गर्नुहुन्छ त्यो दिनमा चाहिँ तपाईँलाई एकदमै मिठो, एकदमै आरामदायी निन्द्रा पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ, त्यसको लागि पनि यहाँले चाहिँ योग गर्न सक्नुहुनेछ। दिनमा तपाईँले अलिकति समय मिलाएर चाहिँ योग गर्न चाहिँ प्रयास गर्नुहोला, कोशिश गर्नुहोला भन्न चाहन्छु। र मानसिक स्वास्थ्य सुधार पनि गराउँछ, तपाईँको आत्मविश्वास बढ़ाउने, सकारात्मक सोच चाहिँ धेरै आउने र भावनात्मक सन्तुलन पनि बढ़ने चाहिँ गराउँछ योगले। योगको धेरैवटा फाइदा छ, तपाईँले पनि जान्नुभएको कुनै बुझ्नुभएको छ भने पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ आजको बसाइमा। आज मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोह कतार भन्नुभएको छ। गुड आफ्टरनून मिलनजी। अभागिनी राई युनिसाजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस यू युनिसाजी। गुरु टेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, रेडियो मर्सङ्गी सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई, आमा बाबा दाजुभाइ दिदी बहिनीहरूलाई, म मलेसियादेखि सुन्दैछु। हजुरहरू जो जहाँदेखि भए पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशाका साथ अब बज्ने गीत मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि समर्पित गर्न चाहन्छु। आजको दिन शुभ रहोस्, बाई बाई भन्नुभएको छ। हजुर टेकजी, एकदमै धेरै खुशी लाग्यो त्यति टाढाबाट पनि कार्यक्रमले माया गरेर आफ्नो नजिकको आफन्तजनहरूको लागि साथीहरूको लागि यति मिठो सन्देश छोड्नु भएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। इटरामजीले लेख्नु भएको छ, बोके दारी आईडीबाट कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर, सुन्दैछु इटहरी दशबाट, म इटराम चौधरी, साथी सम्झिनु पर्दा सागर पुमा राई, राज घले मगर, गगन तेरा थुमे, दिनेश चौधरी, कला लिम्बू, सुमलिन चौधरी, एलिसा लिम्बू, फूलमाया राई, मन्जु मुखिया, सुमी लिम्बू, हरपल रोशनी, प्रतिमा स्पर्शी, मनकुमारी कान्छे कुलुङ, रोशन फुलाङ, विवश पृथक कुलुङ पृथक, चन्द्र बस्नेत, शम्भु कटुवा लगायत सम्पूर्ण साथीहरूलाई अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना भन्नुभएको छ। हजुर इतरामजी, यहाँलाई पनि एकदमै धेरै शुभकामना छ, फोन पनि गर्नुहुन्थ्यो यहाँले, अहिले चाहिँ छोड्नु भएको छ, यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि यहाँले फोन गर्न सक्नुहुन्छ है त। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: रेडियो मिठो सांगीतिकको सुनेपछि फेरि पनि स्वागत छ। मर्स्याङदी कल टाइमर कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। आज जून 21 तारीक अन्तर्राष्ट्रिय बुब दिवस रहेको छ। सम्पूर्णलाई अन्तर्राष्ट्रिय बुब दिवसको एकदमै धेरै शुभकामना दिन चाहन्छु। साथै विश्व योग दिवस र संगीत दिवसको पनि एकदमै धेरै शुभकामना दिन चाहन्छु। यसै सन्दर्भमा आजको शीर्षक हामीले योग राखेको छौं। योगको बारेमा, योग कतिको गर्नुहुन्छ तपाईँले, योगको फाइदाको बारेमा, महत्वको बारेमा बुझ्नु भएको छ कि छैन, यदि बुझ्नु भएको छ भने अन्य साथीलाई पनि यहाँले चाहिँ सुनाउन सक्नुहुनेछ यसको बारेमा, र अरू साथीले भनेको कुरा सुनेर पनि आफूले केही ज्ञान चाहिँ लिन सक्नुहुनेछ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुनेर पनि यहाँले आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ। र योगले स्वस्थ जीवनशैली अपनाउन चाहिँ एकदमै धेरै मदत गर्छ। योग गर्नुभयो भने यहाँको जीवन, यहाँको स्वास्थ्य अवस्थामा चाहिँ एकदमै धेरै सुधार आउँछ। जीवनशैलीलाई एकदमै स्वस्थ बनाउन चाहिँ मदत गर्छ र शारीरिक मानसिक स्वास्थ्यबीच चाहिँ सन्तुलन कायम गर्न पनि योगले एकदमै धेरै महत्व पुर्याउँछ। अब योग गर्नुभयो भने शारीरिक रूपमा पनि स्वस्थ र मानसिक रूपमा पनि स्वस्थ हुन चाहिँ मदत पुर्याउँछ। त्यही भएर हामीले चाहिँ योग चाहिँ अवश्य रूपमा गर्नुपर्छ। र योग गर्नुभयो भने तपाईँले चाहिँ सकारात्मक सोचको वृद्धि हुन्छ। यहाँले चाहिँ राम्रो राम्रो कुरालाई मात्रै सोच्ने र मिठो निन्द्रा लाग्ने, नराम्रो कुराहरू कमी आउने, नराम्रो कुरा सोच्नलाई चाहिँ अलिकति हटेर जाने, कमी आउने, आत्मविश्वास पनि बढेर जान्छ। अनि दैनिक जीवनमा तपाईँको चाहिँ शान्ति, अनुशासन र ऊर्जा प्रदान गर्छ योग गर्नुभयो भने। योग एउटा काम गरेर चाहिँ तपाईँले चाहिँ अर्को काम गर्नको लागि चाहिँ एकदमै स्फूर्ति बनाउँछ, ऊर्जाहरू चाहिँ प्रदान गर्छ अर्को काम गर्नलाई चाहिँ। यहाँ चाहिँ एकदमै तत्पर बनाउँछ योग गर्नुभयो भने। र यो हामी अर्को टाइममा चाहिँ अहिलेको अवस्थामा एकदमै धेरै तनाव चाहिँ उत्पन्न हुन्छ हाम्रो जीवनमा, जसको जीवनमा भने पनि योग गर्नुभयो भने पूरै रूपमा, पूर्ण रूपमा नभए तापनि अलिकति हदसम्म केही कम गराउँछ, तनाव व्यवस्थापन गर्न चाहिँ मदत पुर्याउँछ। त्यसैले तपाईँले चाहिँ घरमा बसेर पनि एकदमै योग गर्न सक्नुहुनेछ, एकदमै मजाले ध्यान दिएर चाहिँ ध्यान गर्न सक्नुहुनेछ, योग गर्न सक्नुहुनेछ। सबैले चाहिँ गर्नुहोला भन्न चाहन्छु। साथै गर्मी बढ़िरहेको प्रशस्त मात्रामा पानी पिउन पनि यहाँले नबिर्सिनुहोला। पानी धेरै मात्रामा पिउने भनिरहँदाखेरि, एक दिनमा 2 लिटर भन्दा अलिकति बढ़ी पानी पिउने भनिरहँदाखेरि एकै पटकमा 2 लिटर पानी पनि नपिउनुहोला, त्यो पनि एकदमै हानिकारक हुन्छ। समय समयमा पटक पटक मात्रामा पानी पिउनुहोला। र कतिपय अवस्थामा हामी नेपालीको बानी के हुन्छ भन्दाखेरि तिर्खा लाग्दाखेरि मात्रै पानी पिउने, अथवा पिरो भइहालेको अवस्थामा, हामीलाई अलिकति असहज घाँटीमा कि अर्केको अवस्थामा मात्रै पानी पिउने चलन छ। त्यस्तो अवस्थामा मात्रै पानी नपिउनुहोला, अरू बेला पनि थोरै थोरै मात्रामा पानी चाहिँ पिउनुहोला। र आज हामी योगको बारेमा कुराकानी गरिरहेको छौं। योग भनेको शरीर, मन, आत्मालाई सन्तुलित राख्न गरिने एउटा अभ्यास हो र व्यायाम, र जुन हरेक मानिसले अहिले चाहिँ गरिरहनु भएको छ। कतिले घरमै गर्नुहुन्छ, कतिले पैसा तिरेर गर्नुहुन्छ, कतिले मोबाइल अनलाइनबाट पनि योग हेरेर क्लासहरू लिइरहनु भएको हुन्छ। यसले चाहिँ धेरै किसिमको फाइदाहरू चाहिँ गर्छ। र तपाईँले पनि गर्नुभएको छ भने यहाँले चाहिँ आफ्नो अनुभव पनि सुनाउन सक्नुहुनेछ। र फोन गर्न चाहनुहुन्छ भने 0665200020 डायल गर्न सक्नुहुनेछ। र योग गर्नुभयो भने जुन तपाईँ फोन गर्नलाई डराइरहनु भएको छ नि कार्यक्रममा, कल टाइममा, त्यो पनि हटेर जान्छ। तपाईँ चाहिँ मजाले फोन गरेर चाहिँ बोल्न सक्ने बनाउँछ योगले। सो भोलिदेखि, आजदेखि नै योग गर्न चाहिँ प्र्याक्टिस गर्नुहोला, योग चाहिँ शुरू गरिहाल्नुहोला। आज 5-10 मिनट, भोलि 5-10 मिनट गर्दा गर्दाखेरि तपाईँ चाहिँ दिनहुँ यहाँले चाहिँ बानी परेर जान्छ। र बिहानै उठेर योग गर्नुभयो भने तपाईँको दिनचर्या चाहिँ एकदमै राम्रोसँग बित्छ। अर्को काम पनि, जुन काम तपाईँ गर्न खोजिरहनु भएको छ त्यसमा पनि यहाँलाई एकदमै मन लाग्छ। मन लागेर गर्नुभएको काम चाहिँ एकदमै फल पनि राम्रो मिठो प्राप्त हुन्छ। र शुद्धखेरि आराम गर्दाखेरि पनि योगले चाहिँ यहाँको निन्द्रालाई एकदमै आरामदायी निन्द्रा बनाउँछ, छिटो निन्द्रा लाग्ने, मिठो निन्द्रा लाग्ने त्यस्तो चाहिँ बनाउँछ, र तनाव पनि व्यवस्थापन गर्छ। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। ईश्वरी मेवाहाङ राईजीले लेख्नु भएको छ, मिस यु भनेर लेख्नु भएको छ। सम्पूर्ण साथीहरूले मिस चाहिँ धेरै नै गर्नुहुन्छ हामीलाई, तर फोन चाहिँ गर्नु हुँदैन कि। अब कहिले कसो चाहिँ फोन पनि गर्नुभयो, 7 दिनमा 7 बार मिस यु मात्रै भनेर त पुग्दैन नि। कहिले कसो त यसो फोन गरेर साँच्चीकै मिस गरिरहेको छु भनेर आवाजबाट पनि सुनाउनु पर्यो है। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा फुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। गुड आफ्टरनून सौरभजी, एकदमै धेरै खुशी लाग्यो घरको परिवारलाई सम्झिनु भएको छ र कहिले कसो चाहिँ यसो फुर्सद मिलाएर अन्य साथीलाई पनि सम्झिनु होला है सौरभजी। र जति पनि साथीहरूले सुन्नु भएको छ कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते
0: नमस्ते श्यामजी, के गर्दै हुनुहुन्छ? हजुर, अनि घाम चर्किरहेको छ है।
1: हजुर, भोलिदेखि चाहिँ रोपाई सुरु गर्ने भनेको, अब हेरौँ, आज चाहिँ इल्लो खन्यो, भोलि चाहिँ पानी प्रशस्त भएछ, बिउ पनि भएछ क्या, अनि दुई अल्गो चाहिँ रोपिहालौँ भनेर।
0: हो, भनेपछि भोलि
1: सन्चो छैन। हिजो मैले निट बेलुका सुन्दाखेरि अनि
0: हो, आज त म एकदमै सन्चो छु नि श्यामजी। हिजोतिर यहाँहरूले फोन गर्नु भएन, कार्यक्रम बेलुका सुन्नु भएर पो सन्चो नभएको हो त नि। आज त कार्यक्रम सुनेर फोन नै गर्नुभएको छ, आज त एकदम फिट एन्ड फाइन छु भन्नुपर्छ है।
1: अनि मलाई चाहिँ अलिकति गुनासो पोख्नु मन लाग्यो तपाईँसित।
0: ओहो, कस्तो गुनासो होला भन्नुहोस् त?
1: यसो हो क्या, मैले अस्ति जन्मदिनको दिनमा फोन गरेको है।
0: हजुर,
1: आमा सुरुमै भनिदिनु है, आज लक्ष्मीजीलाई सुरुमै भन्न लाउनु भनेर भनेको। मैले पछि लाइभमा त त्यतिखेर सुन्न पाइएन होइन, तिनचोटि कट भएछ। अन्त अन्त मैले चाहिँ जन्मदिनमै सुरुमै भन्न लाउनु, अनि त्यहाँदेखि फेरि पछि गएर गीत नि बजाइदिनु शुभकामनाको भनेर भनेको। त त्यो त पछि चाहिँ मैले उहाँ गएर बुटोलमा गएर नेट थियो त्यहाँ, अनि यसो अब आफ्नो त हामी त नियमित श्रोता हो नि त।
0: हजुर,
1: मेरो आज जन्मदिनको चाहिँ अब के भयो, को कोले शुभकामना दिनुभयो भन्ने कुरा चाहिँ अब हजुरले नि दिनुभयो, टिकु छेत्रीले नि दिनुभयो, अनि कृष्ण लामाले नि दिनुभयो, तर गीत बजेन क्या।
0: हजुर,
1: सुरुमै भन्नुपर्छ भन्ने कुरो मेरो गुनासो त्यही थियो।
0: हजुर,
1: गीत पनि बजाइदिनु पर्ने थियो, गीत बजेन क्या,
0: त्यसको लागि चाहिँ एकदमै
1: कस्तो लाग्यो,
0: क्षमा प्रार्थी छु है, एकदमै माफ गर्नुहोला त्यसको लागि चाहिँ। त्यो दिनमा चाहिँ फेरि अलिकति टेक्निकल्ली पनि अलिकति इस्युजहरू आइरहेको थियो
1: भयो, अनि फेरि दिवेश सरलाई मैले के भने नि सुरुमा भन्न भन्नु, अनि अनि अरू अब त्यो जुन हाम्रो टुन हुन्छ नि, एकदमै टुन फेरि कहिले तपाईँहरू म बोलेछ भने नि टुन बजिरहेको, अनि एकचोटि त्यस्तो भइरहेको छ क्या। त्यो दिवेश सरले चाहिँ ढिल्लो सर जिल्लु बहिनीलाई चाहिँ ट्याक्कै तपाईँ बोले पछाडि ठ्याक्कै बनाउनुहुन्छ टुनहरू होइन, विज्ञापन आउँदा पछाडि पनि अगाडि पनि अन्त जीवी सरले त बजाएको बजाइ गर्नुहुन्छ, अन्त अर्को बोले त अब हामीले त पछि सुनिन्छ नि त, ठ्याक्कै टुन्नी बजिरहेछ, यता बोलेको पनि सुन्नु पाइँदैन राम्रोसँग, अनि त्यस्तो हुन्छ क्या जीवी सरले अब
0: हजुर, त्यसको लागि चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ सुधार हुनेछ। त्यो दिनको लागि चाहिँ फेरि पनि एकदमै धेरै म चाहिँ 10 आउला जोडेर नै माफी माग्न चाहन्छु है श्यामजी। हजुर हजुर, यहाँ एकदमै जायज गुनासो हो, सधैँ जोडिरहनुहुन्छ
1: लक्ष्मीजी। किन भन्दाखेरि जसको शुभकामना भयो नि,
0: तर
1: कसैले भन्न सक्छ होइन, कसैले भन्दैन पनि,
0: जसको
1: शुभकामनाको चाहिँ गीत बजाइदिनु, जसको भए पनि,
0: मेरो
1: भए पनि, तपाईँको भए पनि, अर्कोको भए पनि, जसको अनि नि त्यो जन्मदिनको शुभकामना चाहिँ गीत बजाइदिनु पर्छ, मेरो आग्रह त्यति हो।
0: हजुर हुन्छ, हामी पक्कै पनि बजाउनेछौँ अबदेखि चाहिँ। त्यो दिनमा चाहिँ अलिकति प्राविधिक समस्या भइरहेको थियो, अनि दिउँसो फोन कति बेला नलाग्ने, कति बेला फोन लाग्ने, त्यस्तो भइरहेको थियो। त्यही भएर चाहिँ मैले बीचमा अलिकति कार्यक्रम शुरू भइसकेपछि मात्रै जानकारी पाएकी थिएँ, र पछि गीत राख्ने चाहिँ सोचिरहेको थियो, तर अलिकति प्राविधिक समस्या परेको कारणले गर्दाखेरि चाहिँ त्यो दिनमा पोसिबल भएन। पछितिर चाहिँ पक्कै पनि यो समस्या चाहिँ हटेर जान्छ, पक्कै पनि सुधार गर्छु है त। आजको विषय प्रवेश गर्नुपर्ने हुन्छ अब चाहिँ। रिसाएको छैन आफ्नो मान्छेले भन्दाखेरि, रिसायो भने त के भन्नु त अब जोसँग माया छ त्यो मान्छेसँग कहिले कसो रिस पनि उठ्ला गुनासो पनि पोखिन सकिने छ आफ्नै मान्छेसँग हो नि मलाई हजुर
1: अलिकति गुनासो पोखेँ है मैले अब हामी अब होइन कहिले आफ्नो उसबाट हुन्छ नि त अब सधैँ कल गरिरहने मान्छे होइन
0: त्यो मलाई त रिस चाहिँ होइन एकदमै खुसी लागेको छ अब सधैँ सबैले राम्रो राम्रो मात्रै भन्नुभयो भने त चिनी पनि धेरै खायो भने त तितो हुन्छ नि त गुलिएको सट्टो अब कसैले अब राम्रो सुझाव पनि तपाईँले गर्दाखेरि अब हामीले एकदमै राम्रो शिक्षा मिलेको छ नि त अर्को बसाइको लागि त्यस्तो समस्या मिस्टेक चाहिँ गरिँदैन एकदमै खुसी लाग्यो हुन्छ अब चाहिँ आजको विषय प्रवेश गर्नुपर्ने हुन्छ है त बसाइमा आज आज अन्तर्राष्ट्रिय योग दिवस रहेको छ श्यामजी यहाँले के बुझ्नु भएको छ योग गर्नुभएको छ कि छैन योग गर्नुभएको छ कि छैन योगाहरू गर्नुभएको छ कि छैन के बुझ्नु भएको छ त्यो चाहिँ तपाईँले
1: अब यसो छ हामी किसानीहरूलाई चाहिँ योग गर्नु पर्दैन मैले ढाँचामा बुझ्छु होइन
0: हजुर
1: बिहान बेलुका हामी काम काजमा गरिरहेको मान्छेलाई चाहिँ योग गर्नु पर्दैन जसले काम गर्नुहुन्न उहाँले चाहिँ योग अनिवार्य गर्नुपर्छ भन्ने मेरो आग्रह चाहिँ
0: हजुर
1: ल ठिकै छ म यति नै भन्न चाहे र भोलि दिन अब रोपाई सुरु हुन्छ या कल गरम अब फुर्सद कस्तो हुन जान्छ कल फुर्सद मिले जाने यस्तो एक बजे कल गरौँला नभए अब कामको बिजी हुन्छु ल हस् है
0: हजुर हुन्छ नमस्ते धन्यवाद
1: नमस्ते
0: हजुर भर्खरै मात्रामा टेकु सरी श्यामजी जोडिनु भएको थियो र उहाँले चाहिँ एकदमै राम्रो सुझाव दिनुभएको छ साथै योगको बारेमा पनि भन्नुभएको छ सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाइबाट विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ र एकदमै श्यामजीले राख्नुभएको एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ अर्को साथीहरूले पनि यसरी प्रतिक्रिया चाहिँ दिन सक्नुहुनेछ ताकि हामीले जुन काम गरिरहेको छु त्यसमा चाहिँ एकदमै सुधार पनि गर्नुपर्ने पक्षहरू तपाईँले चाहिँ औल्याइदिनु भयो भने चाहिँ त्यसमा हामीले सुधार गर्दै जानेछौ त्यसमा हामीले रिसाउने भन्ने चाहिँ हुँदैन है र कार्यक्रममा तपाईँ सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुहोला यति बेला तपाईँको सामु एउटा सांगीतिक कौशली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: तिम्रो नाम
1: बहादुर जित बहादुर
2: नेपाली कथानक चलचित्र आई एम जित बहादुर बहादुर
0: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ
2: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त, तपाईँको नाटकले
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656493495,
7: मोबाइल 98550-64040 र 98550-65260।

0: हजुर, यो मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रममा। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्कार
0: छ्याजलो, गुड आफ्टरनुन। सन्चै हुनुहुन्छ कृष्णजी? हजुर, एकदमै सन्चै छु भन्नुपर्छ। के गर्दै हुनुहुन्छ कृष्णजी? अब कृष्णजीको टाइम पास अझै पनि सदुपयोग गर्ने दिन रहेको छ आज चाहिँ है। तपाईँले टाइम पास चाहिँ अर्को तरिकाले पनि गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ आज योग दिवसको अवसरमा चाहिँ योगको बारेमा हामीले जानकारी लिइरहेको छौं अथवा दिइरहेको छौं है। अब चाहिँ यहाँले योग पनि गर्न सक्नुहुनेछ है कृष्णजी?
1: योग पनि गरेको छैन, रोग पनि लागेन भन्दाखेरि एक हप्ता अब अस्पताल एडमिट भयो।
0: रोग लागेपछि गर्ने होइन कि कृष्णजी, रोग नलाग्नको लागि चाहिँ गर्ने हो कि योग चाहिँ? रोग लागिसकेपछि गरेर त के फाइदा? रोग नलाग्नको लागि अनि अल्छीपन कम गर्नको लागि, भात खाने बित्तिकै निन्द्रा लाग्ने बानी हट्नको लागि चाहिँ योग गर्ने हो, बुझ्नुभयो? योग गर्नको लागि मनिर दौडेर आउनु चाहिँ पर्दैन। तपाईँ जुन घरमा चाहिँ मजाले कुनै नरम म्याट्रेसहरू ओछ्याएर चाहिँ यहाँले चाहिँ गर्न सक्नुहुनेछ। नभए चाहिँ यसरी खुट्टा यसरी राखेर नै तपाईँ आँखा बन्द गरेर कुनै पनि कुरा नसुनेर चाहिँ एकदमै ध्यान केन्द्रित गरेर चाहिँ मजाले त्यसरी पनि योगहरू गर्न सक्नुहुनेछ। अहिले त हात हातमा मोबाइल छ, योग गर्ने तरिकाहरू पनि तपाईँले सर्च गरेर हेरेर चाहिँ योग गर्न सक्नुहुन्छ।
1: हो, तर अब सर्च गर्ने मलाई आउँदैन। अब तपाईँसँग अब भिडियो कल गर्दै उ गरे मात्रै कि तपाईँले सम्झाए मात्रै नत्र अब मलाई अब ज्ञान धाम्ने छैन। अब
0: त्यो अब तपाईँले नगर्नु भएर चाहिँ नजान्नु भएको हो कि? अब चाहिँ तपाईँले टिभी मोबाइलतिर चाहिँ योगको बारेमा सर्च गर्नुभयो भने जान्नुहुनेछ। योगकै नै नगर्नु भए तापनि योगको बारेमा सुन्नु चाहिँ सुन्नु भएको छ कि छैन यहाँले?
1: हजुर, सुनेको हो के अब त्यो पुरै हेरिरहनु हुँदा
0: अब बिरामी नै नभएपछि किन योग गरिराख्ने होइन त? यो योगा भनेको चाहिँ रोग हटाउनको लागि भन्दा पनि एकदमै आफ्नो शरीरलाई चाहिँ स्वस्थ बनाउनको लागि हो। अब रोग लागिसकेपछि योगा गरेर त काम छैन, रोग लागिसकेपछि त उपचार गर्ने हो। योगा त्यो बेलामा गरेर चाहिँ काम हुँदैन। योगाले चाहिँ तपाईँको निन्द्रालाई पनि एकदमै सन्तुलित बनाउँछ, तपाईँको चाहिँ ठिक टाइममा निन्द्रा लाग्ने त्यस्तो चाहिँ बनाउँछ, अनि तपाईँको तनाव पनि व्यवस्थापन गराउँछ। शरीर चाहिँ धेरै कुराहरू सोच्ने, तनाव लिने अवस्था चाहिँ बढ़िरहेको हुन्छ अहिलेको अवस्थामा चाहिँ, त्यसलाई पनि कम गर्ने सन्तुलित गर्ने त्यो काम चाहिँ योगाले गर्छ। अब चाहिँ दिनमा बिहानको समयमा चाहिँ टाइम मिलाएर 5-10 मिनट चाहिँ योगा गर्ने गर्नुहोस् है त। सिक्ने इच्छा भयो भने उपाय चाहिँ जताबाट पनि उपलब्ध हुन्छ। अनि कसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी आजको बसाइबाट? हजुर, धन्यवाद।
1: अब साथीहरू अब को को आइसक्नु भयो, को को आएन, मलाई अब सुन्नु नि भएन। ससुरालतिर हिँडेको थियो, अब आएर भर्खर सुन्नेको। अब साथीहरू सम्झिनु पर्छ, कृष्ण गुरुङ, चन्द्र लामा, याम तारु मगर, तेजस्वी श्री, लक्ष्मी दर्शन मित्र, शङ्कर श्याम, रामदेव, सुषमा देवी, कामना शोभा, सरस्वती, मिठो आइता, श्री मुना, सलिना, नाम त अब सुन्नु सक्छ भन्दा अब आजभोलि के अरे हाम्रो के अरे नाम पनि उनीहरूले के अरे नाम छुटेको नाम के अरे दिएको, अनि रेडियो सुनिरहनुहुने सबै के अरे कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले मुटरसँगै दिइरहनुहुन्छ। हो त बाबाई?
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट, र उहाँले चाहिँ योगको बारेमा खासै जानकारी छैन भनेर भन्नुभएको छ, र कोसिस चाहिँ गर्छु भनेर पनि भन्नुभएको छ। सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाइबाट पनि छुटिसक्नु भएको छ भने फेसबुक लाइभ मार्फत टेकु छेत्रीजीले कमेन्ट पठाउनु भएको छ। हजुर नानी नमस्ते नमस्कार गुड आफ्टरनून आरामको कामनाका साथ सुन्दैछु म तनहुबाट आज योग दिवसको शुभकामना योग जो मानिसको काम हुन्न उसलाई खाँचो छ काम गर्ने मान्छेले व्यक्तिले योग भइरहेको हुन्छ त्यति योगको जरूरत पर्दैन योग गर्न मानिसको आफ्नै तरिकामा भर पर्छ रोगले शरीरलाई स्वास्थ्य र फूर्तिलो राख्छ स्वस्थ र फूर्तिलो राख्छ मौसमी अवस्था पानी परेकोले हल्का शीतल छ पर्याप्त पानी पिउनुहोला अब बस्ने मिठो मन छुने भाका हजुर लगायत सम्पूर्ण मेरो साथीहरूलाई सुनाउँदै छुटिन्छु भन्नुभएको छ हजुर यहाँलाई एकदमै धेरै नमस्कार भन्न चाहन्छु धन्यवाद पनि दिन चाहन्छु एकदमै राम्रो कुरा लेखेर पठाउनु भएको छ अलिकति फुर्सद मिलाएर आफै फोन गरेर यो कुरा चाहिँ यहाँको आवाजबाट नै सुनाउनु भएको भए अझै एकदमै बेटर सुनिन्थ्यो होला जस्तो चाहिँ मलाई लागिरहेको छ र टेकुजी काम गर्ने मान्छेले योग गर्नु पर्दैन भन्ने चाहिँ हुँदैन है काम गर्दाखेरिको कसरत छुट्टै तरिकाको हुन्छ र योग भनेको चाहिँ आफ्नो मानसिक रूपमा पनि स्वस्थ बनाउने किसिमले चाहिँ गरिने हो अब काम गरिरहँदाखेरि पनि कसरत त भइरहेको छ त्यो चाहिँ शारीरिक कसरत भयो योगले चाहिँ मानसिक कसरत पनि गराउँछ कि मानसिक रूपमा पनि हामीलाई स्वस्थ बनाउन मदत पुग्ने भएकोले काम

उहाँलाई चाहिँ जन्मदिनको एकदमै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। कर्णर प्रियकेशी संगीतजीले लेख्नु भएको छ, दर्शन नमस्ते हजुर, म पनि आए है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै त हुनुहुन्छ होला होइन, म यता भारतको हिमाचलबाट कर्ण प्रियकेशी संगीत घर दाङ तुलसीपुर, राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भनेर सोध्नु भएको छ। कर्ण प्रियकेशीजी यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस यू। मनिषा राई केटीजीले लेख्नु भएको छ, मिस यू अल माई फ्रेण्ड्स फ्रम राईनी केटी मनिषा फ्रम मोराङ मिक्लाजुङबाट भन्नुभएको छ, मिस यू यहाँलाई पनि। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सबैमा, सुन्दै चितवनबाट भन्नुभएको छ, हजुर नमस्कार रामजी घिमिरेजी, फोन पनि गर्न सक्नुहुनेछ है। र आज आइतबारे बसाईमा थियौं, आइतबारे बसाईमा अन्तर्राष्ट्रिय योग दिवस परेको कारणले गर्दाखेरि यसै शीर्षकमा हामीले धेरै कुराकानी छलफलहरू गर्यौं र आज प्रत्यक्ष रूपमा फोन गरेर तीनजना मात्रै साथी जोड़िनु भएको थियो। सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो र कृष्ण लामाजी हुनुहुन्थ्यो, उहाँहरू तीनैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कमेन्ट मार्फत एकदमै राम्रो शब्द लेखेर पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्राविधिक रूपमा हामीलाई साथ दिनुहुने साथी दिलु तामाङले पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। योगा गर्नुहोला र तापक्रम बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सनुहोला। रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460004 5 4।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।
6: समिति हो चौदह के में बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
7: खाई खाई बहु कोई लोटरी भर दिलवा
8: आंगी समझ हो लोटरी पर दी हूँ छाता गुदी
7: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनाई बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
11: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
12: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेन्डी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। संसदीय समितिका 5 वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कार्यवाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधान सहितको कार्यविधि बनाएको हो। विगतमा पनि यस्तो प्रावधान थियो। विगतको प्रावधानलाई समेत निरन्तरता दिएर संसदीय समितिले आफ्नो कार्यविधि तय गरेको हो। नेपाली कांग्रेसका सभापति गगन थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुहुने भएको छ। कांग्रेसले सभापति थापा सहभागी हुने बारे आज मात्र टुंगो लगाएको हो। यो सँगै अब प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रपति सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एउटै मंचमा उपस्थित हुनुहुने भएको छ। महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आजै चितवन पुग्नु भएको हो। राष्ट्रपति सभापति रवि लामिछाने केही दिनदेखि नै चितवनमा हुनुहुन्छ। महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ग्यावाली, नेपाली कम्युनिष्ट पार्टीबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने जनाइएको छ। श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधि समेत सहभागी नहुने भएको छ। देशको अर्थतन्त्रमा पछिल्लो समय देखिएको बढ़दो व्यापार घाटालाई सम्बोधन गर्दै निर्यातमुखी आर्थिक प्रणालीको विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 को कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। 4 असारको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यस कार्ययोजनाले आगामी केही वर्षभित्रै मुलुकको व्यापार क्षेत्रमा व्यापक संरचनात्मक परिवर्तन गर्ने लक्ष्य राखिएको छ। संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको सक्रिय सहभागिता रहने गरी तयार पारिएको यस कार्ययोजनामा व्यावसायिक वातावरण सुधारका लागि 162 वटा भन्दा बढ़ी विशेष क्रियाकलापहरू समावेश गरिएका छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि 80 शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकोमा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको अध्यक्षमा विश्वप्रसाद अर्याल विजय भएका छन्। अर्यालले 242 मत ल्याएर विजय भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी उत्सव इटनीले 113 मत पाएका छन्। वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अगरवाल 228 मत सहित विजय हुँदा जनक तिमिलसिनाले 124 मत प्राप्त गरेका छन्। प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार 261 मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी लय प्रसाद भण्डारीले 92 मत मात्रै प्राप्त गरेका छन्। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुंगा पार भएको छ। आजको खेलमा जापानले खेलको 34, 61, 69 र 83 मिनटमा गोल गरेको हो। दाइचे कामाडाले 4 र आइसे युएदाले 31 र 83 मिनटमा गोल गरेका हुन्। त्यस्तै जुनियाले 69 मिनटमा गोल गरेका हुन्। जापानले समूह चरणको पहिलो खेलमा 2 पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जीतसँगै समूह एफमा जापानले 4 अंक जोड़ेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। त्यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 17:45 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराती 17:15 बेल्जियम र इरान, भोलि बिहान 17:45 उरुग्वे र केपरभेड अनि बिहान 17:45 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साक्षेप तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फोडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आया।
8: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
5: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
11: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: विशेष सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषारी कतै छाबा कुए हैमु खोनिन ति गल्छो
7: ए छब्बीस नर पिसे गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छो
8: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साइले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864 51 900 1।

0: मान्छे घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9864 95 074 र 9805 58 54।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू

0: दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
3: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454848।

0: Siphonia.
1: Extreme energy drink.
2: Extreme energy drink.
3: Time check. Ahile tik 3 baje ko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: Marsang de pim 95 megahertz. 95 megahertz.
6: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरेको मुख्य सचिव अर्यालको भनाई। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ। राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्गदेन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपतिले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जली योगपीठ नेपालले काठमाण्डुको खुल्ला मंचमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन्। घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बयलपाट अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। योसँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महाद्वीपमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार हेस्पेरेन शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको कृषि मन्त्री केलिन्सले हेस्पेरेन समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियम इजिप्टसँग एक एक र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको शिर,
11: मणि चूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै।
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 0152-5224-5552-5253.
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नयाँ बानेश्वरको निजामती कर्मचारी सिभिल अस्पतालमा बितेको छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा पूर्ण रूपमा बन्द भएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन बिग्रिएपछि दैनिक उपचारका लागि आउने 600 भन्दा बढी बिरामीहरू मारमा परेका छन्। बिरामीहरूलाई सिटी स्क्यानका लागि अरू स्वास्थ्य संस्थामा पठाउनु पर्ने बाध्यता सृजना भएको छ। काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव अन्तर्गत नेपाली चलचित्र इलिफेन्ट इन द फगलाई नगद 10,00,000 रूपियाँसहित सम्मान गरेको छ। महानगरी कार्यवाहक मेयर सुनिता डंगोलले चलचित्रलाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गर्नुभएको हो। निर्देशक अविनाश विक्रम शाहको निर्देशन रहेको यस चलचित्रका लेखक निर्माता प्राविधिक र कलाकार सहित सबै विभागका 40 सर्जकलाई सृजनात्मक प्रोत्साहन स्वरूप सम्मान गरेको महानगरले जनाएको छ। चलचित्रलाई समुदाय स्तरमा पुर्याउने र रचनात्मक उद्योगको प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको टोलटोलमा फिल्म महोत्सव गएको शुक्रबारदेखि शुरू भएको हो भने असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौँका विभिन्न ठाउँमा आयोजना गरिनेछ। इजरायलको तेल अभिभमा आयोजना हुने 10 म्युनिसिपल कन्फरेन्समा भाग लिन काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोल हिजो राति इजरायल प्रस्थान गर्नुभएको छ। इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा असार 9 11 गतेसम्म चल्ने सफल साझेदारी शीर्षकको 3 सम्मेलनमा विश्वका 150 भन्दा धेरै शहरका प्रमुख शहरी योजनाकार र विज्ञहरूको सहभागिता रहनेछ। इजरायलको स्थानीय सरकार र महासंघको यो प्रमुख वार्षिक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले शहरी व्यवस्थापनका उन्नत प्रविधि, नवीन अभ्यास र स्थानीय शासनका सफल मोडलका विषयमा आपसी ज्ञान सिप र अनुभव आदान प्रदान गर्नुका साथै वृहत व्यावसायिक प्रदर्शन र सञ्जाल निर्माण सत्रहरूमा समेत सहभागिता गराउने कार्यक्रम छ। बितेको 24 घण्टामा 1,782 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,94,000 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड र सिकाएर गाड़ी चलाउने 83 जना कार्यवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 75, संकेत बत्ती उल्लंघन गर्ने 82, तीव्र गतिमा गाड़ी चलाउने 110 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालन नगर्ने 65, निषेधित क्षेत्रमा हर्न बजाउने 71 जना, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 87, एकतर्फी बाटोमा गाड़ी चलाउने 68 र अन्य नियम पालना नगरेका 1,141 जना कार्यवाहीमा परेका हुन्। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। सिभिल अस्पतालमा सिटी स्क्यान सेवा 6 ठप्प, बिरामीलाई शास्ति र इलिफेन्ट इन द फगलाई काठमाडौँ महानगरपालिकाको 10,00,000 रूपियाँ पुरस्कार। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज
1: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98139 49532।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
10: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, हाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
9: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
10: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
9: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
10: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
11: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
10: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
9: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506663, 97694878777।
12: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
10: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, हाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
9: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
10: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
9: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
10: उदास भइरहने, जिउमा फुर्ती नहुने।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
4: मोडल सिटी हस्पिटल प्राली, बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
4: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
3: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
4: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694878777।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खनयामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आख्याबा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नै तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: रेडियो कार्यक्रम साइनो
9: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
8: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 MHz लमजुङ र रेडियो अन्नपूर्ण 93.4 MHz पोखराबाट
9: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो

0: Sonia.
1: Extreme energy drink.
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
4: मोबाइल 9855640 र 9855625260।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ। सम्पर्क 9856046244।
8: हेलो, म सङ्गदीप 95 मेगाहर्ज

0: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
11: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
12: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको। हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
14: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
15: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
16: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: पछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: के हो तिम्रो नाम?
9: बहादुर, जित बहादुर।
1: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
8: त एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
10: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: अनि तानो कागज के मे छि वा? अँ झिल्काई के पर्सनल नम्बर ब्लक लै बधि?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
6: अनि बैंगरी?
7: बैंगरी
6: अँ
7: चर चाहिँ तले लल्पर्दि
6: चम लल्पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिला
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania Extreme Energy Drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Stefania.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लमजुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
8: थप जानकारीको लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि
10: तपाईँ रेडियो मर्सेन्जी एफएम 95

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसिसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: you? Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665240355475। विश्वास तपाईँको, सेवा हाम्रो।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665204019, 0665203370 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजा, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841823284 र 9921880746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के निल पर्दिमो न्यो ताने सतर्क तना ठगरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
8: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
9: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, छाडे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
8: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
9: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
8: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
10: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको चार वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्य योजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
1: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा। लेबनान द्वन्दलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
1: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। दिउँसो राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेसी सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्न परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग 5 घण्टा मात्र नभई आवश्यक परे 5 वर्ष पनि सोधपूछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वेमा हिँडिरहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। त्यसअघि वक्ता एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाड़ीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ भन्नुभएको थियो। त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभ लाग्दो भएको बताउनु भएको छ, तर विगतमा पुराना दलको जनमतको उन्माद लागेका कारण दुर्घटना परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। कांग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
1: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपाबाटै पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तिथि बसाउन चालिएका कुनै पनि कदमहरू विधि सम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो।
0: स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
1: भरतपुरमा चलिरहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहिमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र स्मृति महाराज जंगबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19 औं शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जंगबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जंगबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मदत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिश सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जंगी पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जंगबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्यका लागि योगको महत्वबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतको साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, राष्ट्रपाले जनमतलाई राम्ररी बुझोस् र विगतमा जस्तै दुर्घटनामा नपरोस् भन्ने चाहेको कांग्रेस सभापति गगन थापाको भनाई, महाधिवेशनको चुनावी प्रक्रिया भोलिदेखि शुरू हुने लगायतका खबर प्रस्तुत
1: गरे। सरकारले वाणिज्य नीति कार्य योजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनुका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डारण निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिने छ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गर्ने नवीनतम योजना समेत इसमें समावेश था।
0: आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा योग अभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेको भन्दै उहाँले त्यसतर्फ लैजान जागरण बढ़ाउनुपर्ने बताउनुभयो। यस्तै पतञ्जली योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योगीहरू सहभागी भएका थिए। आज देशका सबैजसो जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन्। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ विरूद्ध अवस्थाका लागि योग भनिरहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
9: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानबाट ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको सान्दर्भिकता र महत्व बढ्दै गएको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढ़िरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। शुरूमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गएको छ। नफर्ने खालका रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ, अथवा उच्च रक्तचाप भनौँ, मोटोपन, त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी, डिप्रेसन, स्ट्रेसका समस्याहरू, स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू, यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढ़िरहेको देखिन्छ।
10: विशेष गरी स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने छ, यो वृद्धावस्थाका लागि किन अझ महत्वपूर्ण छ?
9: वृद्धावस्थामै विभिन्न किसिमका चाहिँ नफर्ने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल पर्ने जोर्नीका समस्याहरू, वातजन्य रोगहरू होइन, यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्धावस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या चाहिँ सकेसम्म एजिङ प्रोसेसलाई नै स्लो गर्न सक्छ योगले भन्ने छ। किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स भनेर दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ, यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई स्लो गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ होल स्लो गर्ने कुरा भयो र सँगसँगै बुढ्यौली सँगसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढ्यौलीसँग अथवा स्वस्थकर बुढ्यौली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ यता शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको हो।
10: आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने, जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
9: योगको लागि चाहिँ दुई किसिमले हामी सिक्न सक्छौँ। एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामीले यसलाई पेसागत रूपमा अँगाल्छौँ भन्यो भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्। हामीले त्यसमै चाहिँ अब ब्याचलर मास्टर चाहिँ गरेर पनि यसलाई चाहिँ एउटा पेसाको रूपमा पनि अँगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि, आफ्नो समृद्धिको लागि, आफ्नो चाहिँ खुसीको लागि यदि गर्न चाहने भने त अहिले विभिन्न किसिमका संघ संस्थाहरू चाहिँ हरेक टोल टोलमा जस्तो चाहिँ योगका सेन्टरहरू खुलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि, नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा, कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्। विभिन्न संघ संस्थाहरूले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ। फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
1: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला। आज राति कोशी प्रदेशका तराई तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनिका अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाड़ी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढ़ेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी, बागमती, गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढ़ी तापक्रम नेपालगंजमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रम मापन भएको छ। भोलि पनि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38 40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा बाहिर ननिस्किन, बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5523 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
11: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
12: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण मानवाधिकार संकटमा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले नवयुवा आन्दोलनको घटनामा आयोगले निष्पक्ष प्रतिवेदन तयार पारे पनि आरोप लाग्ने गरेको गुनासो गर्नुभयो। आयोगले तथ्यका आधारमा पूर्वाग्रहविहीन प्रतिवेदन सार्वजनिक गरेको तर त्यसपछि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र चरित्र हत्याको प्रयास बढ़ेको उहाँको गुनासो छ। आयोगका पदाधिकारी संचारकर्मी र अनुसन्धानमा संलग्नहरू साइबर आक्रमणको निशानामा परिरहेकाले स्वतन्त्र काम गर्ने वातावरण खुम्चिँदै गएको उहाँले बताउनुभयो। नागरिक समाज यस्ता घटनामा मौन बसेको आरोप पनि उहाँले लगाउनुभयो। द्वन्दकालीन घटनामा छानबिनको दायरामा पर्नुपर्ने व्यक्तिहरू नै नीति निर्माण तहमा पुगेका कारण धेरै मुद्दा टुंगोमा नपुगेको उदाहरण दिँदै उहाँले नवयुवा आन्दोलनको अनुसन्धान पनि त्यही नियतिमा पुग्न सक्ने आशंका व्यक्त गर्नुभयो। यसैबीचको क्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्यो। अध्यक्ष पुष्प भूषालले चुनौतीका बावजूद रक्षकहरूले लोकतन्त्र र मानव अधिकार संरक्षणमा साहसिक भूमिका निर्वाह गरिरहेको र उनीहरूको सुरक्षा राज्य नागरिक समाज र सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी लागू गर्न माग गर्नुभयो।
0: बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवनदूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन्। घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगेको छ भने 1 जनालाई अछामको बयलपाट अस्पताल लगेको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: जुम्लामा 1 वर्षमा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ़दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालिका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका तातोपानी चन्दननाथ कनका सुन्दरी पातारासी हिमा तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमी उत्पादन
15: को अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्सी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली स्विजरल्याण्डमा रहेको बीबीसीले जनाएको छ। प्रत्यक्ष वार्ता केही बेरमा शुरू हुनेछ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था एर्ना ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनुभयो। उहाँका अनुसार वार्तामा इरानका रोकका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ। वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ। इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लंघन हो। हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ, तर अमेरिकी सेनाले त्यो दावीको खण्डन गरेको छ।
15: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले गार्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँ ले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाई सर्ने गर्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केव भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
15: राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़।
15: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा लेबनान द्वन्द्वलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
15: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9864595 0074 र 9805584।

0: नमस्कार। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा कसुरजन्य प्रयोगका चारवटा मोटरसाइकल लिलामी हुन सकेन। खरिदका लागि एउटै निवेदन नपरेपछि मूल्य घटाइँदै उज्यालो कार्यक्रम अन्तर्गत कोलासुथार 2 टीबीस्वाराका दुर्गम घर गोठमा सोलार बत्ती जडान। विश्व संगीत दिवसको अवसरमा वृक्षरोपण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न र प्रदेशको स्थानीय तह वित्तीय हस्तान्तरण अन्तर्गत दूधपोखरी गाउँपालिकालाई 1,75,90,000 रूपियाँ विनियोजन। चालू आर्थिक वर्षको भन्दा 73,000 रूपियाँ कम। अब समाचार विस्तारमा। कसुरजन्य अपराधमा प्रयोग भएका सवारी साधन लिलामी हुन नसकेपछि मूल्य घटाउने तयारी भएको छ। विभिन्न समयमा भएका कसुरजन्य अपराधमा प्रयोग भई जफत भएका चारवटा मोटरसाइकल लिलामीका लागि जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गरे पनि एउटै आवेदन नपरेको कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले चारवटा मोटरसाइकल लिलामीका लागि न्यूनतम मूल्य निर्धारण गरी गत असार र साउनमा गरी दुई पटकसम्म लिलामी सूचना निकालेको थियो। पहिलो पटक 21 दिनको म्याद सकिदासम्म एउटै निवेदन नपरेपछि दोस्रो पटक पुनः 15 दिनको समय राखेर लिलामीको सूचना जारी गरेको थियो। दुई पटकसम्म सूचना जारी गर्दा पनि एउटै निवेदन नपरेपछि न्यूनतम मूल्य घटाएर पुनः लिलामी सूचना निकाल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बताउनुभयो। मूल्य घटाएर सूचना निकाल्दा पनि कुनै निवेदन नपरेमा अन्य प्रक्रियामा जाने सहायक प्रज्ञा गौतमको भनाइ छ। विभिन्न समयमा भएका आपराधिक क्रियाकलापमा प्रयोग भएको मोटरसाइकल जिल्ला अदालतबाट सम्बन्धित दोषीको अन्तिम फैसलापछि कानून सम्बन्ध जफत भएको र कानूनी प्रावधानमा रही लिलामीको प्रक्रिया अघि बढ़ेको लमजुङका सहायक प्रज्ञा गौतमले बताउनुभयो। जिल्लामा लिलाम प्रक्रियामा गएका मोटरसाइकल मध्ये 150 सीसीका दुईवटा बजाज पल्सर मोटरसाइकल, एउटा 220 सीसीको बजाज पल्सर मोटरसाइकल र एउटा 125 सीसीको होन्डा साइन मोटरसाइकल रहेका छन्। चारवटै मोटरसाइकलको प्राविधिक मूल्यांकन गरी मूल्य कायम भई मूल्यांकन प्रतिवेदन तयार भएको सहायक प्रज्ञा गौतमको भनाइ छ। कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण र जफत ऐन 2070 बमोजिम फौजदारी कसुरमा संलग्न व्यक्तिले प्रयोग गरेका सवारी साधन अदालतको अन्तिम फैसला र पुनरावेदनको अवधि समेत कटेपछि प्रक्रिया पूरा र लिलाम गर्न सकिने प्रावधान छ। कसुरजन्य सम्पत्ति रोका नियन्त्रण र जफत सम्बन्धी अदालतको अन्तिम फैसलापछि लिलामीका लागि जिल्ला स्तरीय मूल्यांकन समिति हुने र सोही समितिले सिफारिश गरेको बमोजिम लिलाम गर्न सकिने कानूनी प्रावधान छ। कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण र जफत ऐन 2070 परिच्छेद 5 दफा 18 उपदफा 4 बमोजिम प्रमुख जिल्लाधिकारीको अध्यक्षतामा हुने मूल्यांकन समितिमा जिल्ला न्यायाधिवक्ता, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख र अदालतका प्रतिनिधि सदस्य रहन्छन्। जफत भएको लिलाम गर्नुपर्ने साधनको मूल्यांकनका लागि साधनको प्रकृतिको आधारमा सम्बन्धित संस्थाबाट प्रतिनिधिलाई सदस्यको रूपमा राख्ने कानूनी प्रावधान छ। प्राविधिकले मूल्यांकन पश्चात मूल्य निर्धारण गरी लिलाम बिक्रीको प्रक्रिया अघि बढ़ने कानूनी प्रावधान छ। सोही ऐनको दफा 17 उपदफा 1 बमोजिम प्रचलित कानून बमोजिम फौजदारी कसुरमा जफत गरिएका सवारी साधन लिलाम गर्नुपर्ने प्रावधान छ भने सोही दफाको उपदफा 2 आवश्यकता अनुसार उक्त साधन सरकारी निकायले प्रयोग गर्न पाउने पनि प्रावधान रहेको छ। जिल्लामा कसुरजन्य सम्पत्ति रोका नियन्त्रण र जफत सम्बन्धी भएका कार्य सम्पादनबारे गृह मन्त्रालय मताहत रहेको कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा अद्यावधि गराउनुपर्ने प्रावधान रहेको छ। विश्व संगीत दिवसको अवसरमा लमजुङमा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रम भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङको आयोजनामा बेसेसह नगरपालिका एक स्थित उदिपुर कालिका मन्दिर परिसरमा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रम भएको हो। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षता एवं अग्रज ठाडो भाका गायिका नन्दमाया दुराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बेसेसह नगरपालिका एकका वडा अध्यक्ष दुर्गबहादुर बुढाथोकी, उदिपुर कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष बलराम श्रेष्ठा, वडा सदस्य, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिर परिसरमा वृक्षारोपण गरेका छन् भने कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। विश्व संगीत दिवसको सन्दर्भमा संगीत मार्फत सांस्कृतिक संरक्षण तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रशान्त तामाङले बताउनुभयो। कार्यक्रममा अग्रज गायिका नन्दमाया दुरा, प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङ, टस बहादुर गुरूङ, युगेश परियार, लक्ष्मी तामाङ लगायत कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। कलाकारहरूले ठाडो भाका, लोकगीत तथा दोहोरी गीत प्रस्तुत गरेको थियो। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका जिल्ला सचिव चित्र दुराले गर्नुभएको थियो। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङको दूधपोखरी गाउँपालिकाले 1,75,90,000 रूपियाँ बजेट पाउने भएको छ। दूधपोखरी गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा प्रदेश सरकारबाट 73,000 रूपियाँ कम बजेट पाउने भएको हो। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 1,76,63,000 रूपियाँ बजेट पाएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार दूधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बाहेक समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान शीर्षकमा बजेट पाउने भएको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षमा समानीकरणतर्फ मात्रै 75,90,000 रूपियाँ रहेको छ, जसमध्ये न्यूनतम अनुदान 14,75,000, सूत्रमा आधारित अनुदानतर्फ 57,61,000 र कार्य सम्पादनमा आधारित अनुदान 3,54,000 रूपियाँ रहेको छ। त्यसै गरी विशेष अनुदानतर्फ पूँजीगत प्रकृतिको 40,00,000 रूपियाँ पाउने भएको छ भने समपूरक अनुदानतर्फ पूँजीगत प्रकृतिको 60,00,000 रूपियाँ वित्तीय अनुदान पाउने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा पाउने वित्तीय अनुदानमा पूँजीगत प्रकृतिको 1,00,00,000 रूपियाँ रहेको छ भने चालू प्रकृतिको 75,90,000 रूपियाँ रहेको छ। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082/83 को लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
4: मोडल सिटी हस्पिटल प्रणाली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
4: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
3: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
4: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा प्रमाणपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडेल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694878777।
6: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
9: मोबाइल 9855064040 र 9855652060।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको कोलसथर गाउँपालिका वडा नम्बर 2 मालिङको तिबीस्वारा क्षेत्रका घर तथा गोठमा सोलर बत्ती जडान गरिएको छ। गाउँपालिकाको उज्यालो कार्यक्रम अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका घर तथा गोठहरूमा सोलर सेट वितरण तथा जडान कार्य भएको हो। गाउँपालिकाको निर्णय अनुसार राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका दुर्गम क्षेत्रका घरधुरी तथा गोठहरूले लक्षित गरी प्रति घर गोठ एक एक सेटका दरले सोलर प्यानल, ब्याट्री कन्ट्रोलर, चीन तथा आवश्यक वायरिङ सामग्री उपलब्ध गराएको हो। उक्त कार्यक्रम अन्तर्गत स्थानीय बुद्धिमान परियार, दलबहादुर गुरूङ र सिंहबहादुर परियारलाई घरमै पुगेर सोलर सेट वितरण तथा जडान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रत्यक्ष अगुवाई तथा उपस्थितिमा तिबी स्वारामा सोलर वितरण तथा जडान कार्यक्रम भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, कोलसथार 2 का वडाध्यक्ष खुशीमान गुरूङ, सूचना प्रविधि अधिकृत अनिल पौडेल, लेखा प्रमुख वसन्त पौडेल र स्थानीयहरूको उपस्थिति रहेको थियो। सोलर सेट जडान भएसँगै दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयको दैनिकी सहज बन्नुका साथै रात्रिकालीन सुरक्षा तथा पशुपालन कार्यमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ। दुर्गम क्षेत्रमा आधारभूत ऊर्जा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ। बाँझो जमीन रहित नेपाल अभियान अन्तर्गत राइनस 8 हर र बोट स्थित कटहर बारीमा 12 मासे कटहरको बिरूवा रोपण कार्यक्रम भएको छ। गाउँस्थित सर्वोदय सेवाश्रमको जग्गामा आइतबार करिब 100 बिरूवा रोपण गरिएको छ। कटहर बारीलाई कटहरको बगैंचा बनाउन पहिलो चरणमा 500 बिरूवा रोप्ने आश्रमले जनाएको छ। सर्वोदय सेवाश्रमको समन्वय डिग फर नेपालको अभियानमा लुम्बिनी विश्व शान्ति मंच र कुमारी बैंकको सहयोगमा आइतबार कटहरको बिरूवा रोपिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। वृक्षरोपण कार्यक्रम आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा एवं उपप्रमुख पुष्पराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रममा डिग फर नेपालका प्रतिनिधि लुम्बिनी शान्ति मंचका प्रमुख वासु गौतम, कुमारी बैंक लिमिटेड बेस शहर शाखा प्रबन्धक तथा कर्मचारीहरू, रूद्र माविका शिक्षक विद्यार्थीहरू, स्थानीय आमा समूह, वन समूहको उपस्थितिमा बिरूवा रोपिएको हो। बेसी शहर स्थित जनविकास माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। बेसी शहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनविकास माध्यमिक विद्यालय बेसी शहरका अभिभावकलाई लक्षित गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। बालबालिकाको समग्र विकास, सकारात्मक अभिभावकत्व र घर विद्यालय सहकार्य, सिकाई उपलब्धि अभिवृद्धि तथा सुरक्षित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकलाई विभिन्न शैक्षिक तथा व्यावहारिक विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा बालबालिकाको पढ़ाईप्रति अभिभावकको जिम्मेवारी, घरमा सिकाई मैत्री वातावरण निर्माण, बालबालिकाको मनोविज्ञान बुझ्ने तरिका तथा विद्यालयसँग नियमित समन्वय कायम गर्ने विषयमा सहजीकरण गरिएको थियो। नगरपालिकाले विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्न अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

0: मेसिन द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
1: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
0: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
1: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
0: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
1: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
10: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
9: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
10: अब यो फोहोर के गर्ने त?
9: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
10: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
11: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461626344, 98461626344।
13: Extreme energy drink.
14: Time check. अहिले ठीक 7 बजेको छ।
15: Extreme energy drink. Taste the difference.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855485075, 9846085791 र 9846083862।
5: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परे मो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
10: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
11: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी शहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
12: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
12: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
12: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
14: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
15: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
14: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
15: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
12: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46 662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
16: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: नसा, स्नायु, मानसिक तथा झारे रोग बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, झारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, झारे रोग फयमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887777।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on your extreme energy drink.
1: नेपाली कथानक चलचित्र आई एम जित बहादुर
2: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाई
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछ
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू। 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने। जनमतको कदर गर्न दलहरूको सुझाव। सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बिहोर्नु पर्ने।
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
1: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो। 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
3: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेडका कुरा तपाईँहरूले गर्नुहुन्छ।
1: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ। तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
6: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
5: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
7: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
5: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
8: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
5: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो।
9: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
5: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकार्यको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमे देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
10: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
11: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहेर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्रप्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
10: चार वर्षमा राष्ट्रपालले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपालले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अपनाएको रासोपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भने त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसले अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
10: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासोपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छनृ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्यपद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राजसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
12: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ, जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
10: निर्वाचन अघि राजसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्, त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
5: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठूला डुंगा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति 9:45 हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान 9:45 प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख 4:45 समूह एसमा उरुग्वे र केप भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान 6:45 खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
1: संतोषी रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
13: जिल्लाको फोहोर चाहिँ सोलोमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिन चाहिँ भोलि पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
1: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ़्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443।
15: पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
16: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चढ्यो
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 वटा संरचना हटाइएको छ पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेगार क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्
18: डडद्राको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ तर प्रस्तावित स्थान बस्तीर खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन् स्थानीय प्रेम टमटा
19: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस् यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर छनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग मात्र यो कुरा सहयोग हुने छैन
18: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ अर्का स्थानीय राजेन्द्र ताम्रकार
13: जिल्लाको फोहोर चाहिँ छलमरमा फाल्दैछन् त्यही हिसाबले यो गन्दगी बढाएको छ हाम्रो छोरा नाति भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा
18: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ अमरगढ़ी नगरपालिका 5 का वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ
20: अमरगढ़ी 5 मा पनि व्यवस्थापन गर्यौं त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ त्यहाँबाट पनि विरोध हो त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले चाहिँ व्यवस्थापन हालसम्म गरिराखेका छौं अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइड हो अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ उद्देश्य त्यही डम्पिङ साइड बनाउनुको लागि हो
18: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ सागर ताम्रकार CIN आफ्नो FM डडेलधुरा
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
21: हेर्ने बारे अलि नराम्रो हुन्छ झगडा हुन्छ त्यसैले आत्महत्या गरेर मरिन्छन् त्यसमा मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउने पर्छ हामी पनि छौ
1: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा हाम्रो पालो बाँकी नै छ CIN को साझा खबर सुन्दै गर्नुहोला
22: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
4: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
23: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरज तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्व सामु पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिक छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लान्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
24: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एज ए पिटिआइक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन, तर हामी जस्तो अहिले एलजीबीटीआइक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ। संसारमा हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, अनि त्यही कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआइक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो।
21: अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइभेट मञ्चले हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइभेट मञ्च मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
6: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो 2-4 वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई 12 महिना

0: पर्छ अथवा पहिचानलाई चाहिँ हाम्रो गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि, जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम, होइन? त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
1: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसलसँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664 40 21 23 40 21 24 मोबाइल 9841 45 14 48
6: महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
7: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
6: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
7: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664 520 532 मोबाइल 9846090301 9846074065
7: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: दीदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
9: समीच्यौ चौदा क्या मैं बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
10: खाई खाई बहु कोई लोटरी भर दिलवा
11: आई समीच्यौ लोटी पर दी हूँ छाता ही गुरी
10: भर दी आ भर दी लोटरी खाली पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
12: सतर्क
13: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेतरी जारी सन्देश
14: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
15: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
16: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220209।

0: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 066-520-04, मोबाइल नम्बर 98-40-50-663, 97-694-88-777।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: यो मोबाइलले पनि तनावै दियो भने?
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
13: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
7: एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
8: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछ।
4: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाको।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0660-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
8: मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-4-95-94-046 र 98-31-94-332।

0: कसैले मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खैबिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
1: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
3: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
5: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209373 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Liponia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ. सम्पर्क 9841626344, 9841626344.
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-58261.

0: ठिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665212083।
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
6: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909979 मोबाइल 98477 69229
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
6: लमजुङका लागि सामसोङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: नेशनल सिटी हॉस्पिटल
1: अत्याधुनिक सुविधा संपन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
2: विशेषज्ञ चिकित्सक र सेवाहरू
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
2: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
2: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
2: फिजिसियन डाक्टर गौरी राम महतो
1: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
2: हार्ट जोनी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
2: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
2: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0564 93 611
1: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ
6: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
7: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
6: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
8: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
9: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौ मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो
11: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
12: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
11: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
12: मोबाइल 98550-64-040 र 98550-65-260।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: घर बनाएर त लगभग सक्न आँटिसौ त
2: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
1: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
3: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
4: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
5: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ
6: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234
5: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549
7: नेपाली कथानक चलचित्र आयम जित बहादुर
8: एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
9: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउने
7: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको दुख, सिन्के दुख,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर
5: सर, म आफ्नो भाग्य।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज केमा थियो वा? अँ झिल्काई, त्यही पर्सनल नम्बर ब्लक लैबी।
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लैर खलखाई।
6: अनि बैंगरी
7: बैंगरी
6: अँ
7: चार चाहिँ तली लगपर्दी
6: चम्लल पति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे दिने जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
7: सतर्क तना ठगे तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
8: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
11: रेडियो लिएर आउनु,
12: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
11: यो महिलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौँ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
12: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।